0: whose sovereignty is in dispute. That principle exists to liberate colonized people, not to legitimize situations arising from colonization.
1: बेलायतले फोकल्यान्ड टापुको रक्षा गर्नुका साथै त्यहाँका बासिन्दाको आफ्नो भविष्य आफै तय गर्ने अधिकारको संरक्षण गर्ने बताएको छ। बेलायती नेता एन्डी बर्नहमले यस विषयमा बेलायतको धारणा स्पष्ट रहेको बताउनु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले पशुमा देखिने संक्रामक रोग मानव जातिसम्म पुग्न सक्ने भएकाले यसको नियन्त्रणका लागि गहिरो अध्ययन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै उहाँले COVID-19 पशुबाट शुरू भएको संक्रमणले मानव जातिमा ठूलो असर पार्न सक्ने देखाएको बताउनुभयो। कृषि र पशुपालन अर्थतन्त्रका आधारभूत खम्बा भएकाले व्यावसायिक पक्षलाई समेत ध्यान दिएर गहिरो छलफलपछि कानून बनाउनु पर्ने उहाँको भनाइ।
2: कृषि र पशुपालन यी अर्थतन्त्रका आधारभूत खम्बा हो कि होइनबाट नै हामीले बहस सुरु गर्नुपर्छ जस्तो लाग्छ। यदि हामीले कृषि र पशुपालन चाहिँ अर्थतन्त्रको दरिलो आधारभूत एउटा खम्बा हो भनेर मान्ने हो भने त्यही अनुसारको व्यावसायिक पाटोदेखि लिएर धेरै विषयमा हामीले डाउन गएर छलफल गरिन्छ र त्यसरी नै हामीले नियम कानुनहरू बनाउनु पर्छ भन्ने लाग्छ।
1: अर्का सांसद चौलागाईले न्यायपालिका निरङ्कुशतातर्फ गएको भन्दै पुनर्संरचना गर्नुपर्ने बेला आएको बताउनु भएको छ।
3: गएको भदौ 31 गते सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय संसद नेवालीको नियम 140 11 र त्यहाँ संविधान संशोधन र प्रमाणीकरण सम्बन्धी व्यवस्था गरिएको छ र अर्को त्यही नियालीको 259 यो दुईटैलाई रोक लगाउने गरेर तत्काल कार्यान्वयन गर्न नपाउने गरेर अन्तरिम आदेश जारी गरिदिएको छ। यो आदेशले एकातिर संविधान संशोधनको बाटो रोकिदिएको छ भने अर्कोतिर संघीय सांसदको सर्वम अधिकारमाथि कुण्ठित गरेको छ। यसले हामीले खोजेको स्वतन्त्र न्यायपालिका, हामीले खोजेको जनतालाई न्याय डेलिभरी गर्ने न्यायपालिका आज निरङ्कुशतातिर गएको छ। त्यसकारण न्यायपालिकामा पुनर्संरचना आवश्यक छ। धन्यवाद।
1: रासोपा सांसद भरत पराजुलीले भोटेकुशीबाडीमा बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार ढिलो भएको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पराजुली,
4: यो व्यापारिक नाका व्यापारिक केन्द्र भएको हुनाले यो बाढीको प्रभाव बाढीग्रस्त क्षेत्रका मात्रै जनताहरूमा नपरेर देशको 62 जिल्लामा परेको छ र बाढीबाटमा बेपत्ता भएका नागरिकहरूको सन्दर्भमा राज्यले आजसम्म कुनै पनि निर्णय नदिएको कारणले र उहाँहरूको परिवारहरूमा अन्यल कायम छ। परिवारको मूल्य गुमाउँदाखेरि पाउन पर्ने कुनै पनि क्षतिपूर्ति राहत दिएको छैन र योभन्दा अघिल्ला बाढी पहिरोहरूमा 5 दिनभित्र सरकारले हराएका बेपत्ता भएकाहरूको लागि मृत्यु सरह कायम गर्ने भनेर मन्त्री परिषदबाट निर्णय गरेर निकासा दिने गरेको पाइन्थ्यो। अहिलेसम्म यस सन्दर्भमा निकासा नभएको हुनाले तत्काल निकासाको लागि अनुरोध गर्दछु। धन्यवाद।
1: सरकारले आन्तरिक रोजगारी प्रवर्धन गर्न कोशी प्रदेशबाट सिप तथा रोजगार मेला अभियान शुरू गर्ने भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले असो 14 20 गतेसम्म इटहरीमा मेला आयोजना गर्न लागेको हो। मेलामा सिप सिक्न चाहनेलाई तालिम र दक्ष जनशक्तिलाई रोजगारदाताको माग अनुसार रोजगारीसँग जोडिने मन्त्रालयले जनाएको छ। उद्योग, कृषि, निर्माण र सेवासहित 10 विधाका 65 स्टल रहने मेला क्रमशः 7 प्रदेशमा सञ्चालन गरिनेछ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघीय शान्ति स्थापनामा नेपालको योगदान आगामी दिनमा पनि निरन्तर रहने बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभाका क्रममा न्यूयोर्कमा शान्ति सञ्चालन विभागका उपमहासचिव जाँ पीरेसँगको भेटमा उहाँले नेपालले शान्ति अभियानप्रतिको प्रतिबद्धता थप मजबूत बनाउने बताउनु भएको हो। मन्त्री खनालले अहिले करिब 12 शान्ति अभियानमा 4,300 भन्दा बढ़ी नेपाली सैनिक तथा प्रहरी कार्यरत रहेको जानकारी दिनुभयो। राष्ट्रसंघको अनुरोध अनुसार नेपाल 10,000 शान्ति सैनिक पठाउन तयार रहेको उहाँको भनाइ छ। भेटमा उपमहासचिव पीरेले विश्व शान्तिमा नेपाल र नेपाली सुरक्षाकर्मीको योगदानको प्रशंसा गर्नुभएको थियो। मन्त्री खनालले आगामी अभियानमा नयाँ परिचालनका अवसरमा नेपाललाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ। बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालतर्फ सर्दै आएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आजदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर एक्कासी बढ़ने, पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँमा जुबान तथा हिमाली भेगमा अत्यधिक हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ। यस्तै बाढ़ी आएका बेला टिकटक नबनाउन, भिडियो नखिच्न वा खोलामा दाउरा संकलन नगर्न पनि प्राधिकरणले भनेको छ। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न भनिएको छ। यस्तै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत, तरकारी बारी र फलफूल बगैंचामा पानी निकासको व्यवस्था गर्न सुझाव दिएको छ। नदी खोला आसपास र पहिरोको जोखिम भएका भिरालो ठाउँमा विशेष सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। देशभरका सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको र 77 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू मार्फत प्रति कार्यको तयारी तीव्र पारिएको प्राधिकरणले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभेर नजिकै ज्यामिरे घाटमा पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भन्दै बीपी राजमार्ग, कान्ति राजमार्ग र भैंसे भीमफेदी देउराली कुलेखानी सड़क खण्डमा रातिको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। कान्ति राजमार्गमा भोलिदेखि आइतबारसम्म बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म मात्रै गाड़ी चल्न दिइनेछ। त्यस्तै भैंसे भीमफेदी देउराली कुलेखानी सड़क खण्डमा पनि बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म मात्रै गाड़ी चल्न दिइनेछ। कान्ति राजमार्ग र भैंसे भीमफेदी देउराली कुलेखानी सड़क खण्डमा बेलुका 7 बजेपछि रातिको समयमा गाड़ी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। आज संसदका दुई सदनको बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठकमा निशुल्क कानूनी सहायता र फोरमैला व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल हुने कार्यसूची छ। राष्ट्रिय सभामा राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। आजै 5 संसदीय समितिको बैठक पनि बस्दैछ। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायुजन्य विपदबाट प्रभावित नेपालमा पुनस्थापना र पुननिर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभाका क्रममा G7 विकास स्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले जलवायु वित्त, विपद पूर्व तयारी र पुननिर्माणमा सहयोग गर्न G7 राष्ट्रलाई आग्रह गर्नुभएको हो। प्रारम्भिक आंकलन अनुसार विपदपछिको पुनस्थापना र पुननिर्माणका लागि 5 अर्ब अमेरिकी डलर भन्दा बढ़ी आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो। नेपालको जलवायु विपदको जोखिम बढ़दै गएको भन्दै मन्त्री खनालले पूर्व सूचना प्रणाली, जलवायु उत्थानशील पूर्वाधार र हिमाली क्षेत्रको संरक्षणमा लगानी बढ़ाउन आग्रह गर्नुभयो। हिमालयमा हुने जलवायु परिवर्तनको असर नेपालमा मात्र सीमित नरहने भन्दै उहाँले अन्तर्राष्ट्रिय समुदायसँग थप सहकार्य आवश्यक रहेको बताउनु भएको छ। भोजपुरमा अकबरे खुर्सानीमा कोत्रे रोग लागेपछि किसान चिन्तित भएका छन्।
4: व्यावसायिक रूपमा लगाइएको खुर्सानीको फल टिप्ने र पाक्ने समयमा डडुवा लाग्ने, किरा पर्ने, बोट सुक्ने जस्ता रोग फैलिएपछि कृषक चिन्तामा परेका हुन्। भोजपुर 5 बोखिमका किसान अनिल श्रेष्ठले खुर्सानीको आधा पाटो सुक्ने डडुवा रोग देखिएको जानकारी दिनुभयो। यो रोगको संक्रमण शुरू भएको 1 साता नपुग्दै बारीको खुर्सानी पूर्ण रूपमा नष्ट हुने उहाँको भनाइ छ। रोगका कारण किसानको वर्षभरिको मेहनत खेर गइरहेको छ। खुर्सानी रातो भएर बोटमै पाक्न दिँदा कोत्रे रोगले बढी समात्ने र फल कुहिएर जाने भएकाले किसान खुर्सानी परिपक्व नहुँदै टिपेर बजार पठाउन बाध्य छन्। कृषक सम्झना प्रधानका अनुसार मुख्य रोगका रूपमा कोत्रे देखिए पनि खुर्सानीमा अन्य समस्या पनि सँगै थपिएका छन्। खुर्सानीमा किरा लाग्ने, पात कुप्रो पर्ने र जरा कुहिने रोगले उत्पादनमा समस्या हुने गरेको छ। रोगको संक्रमण एउटा बोटबाट तीव्र रूपमा अन्य बोटमा सर्ने भएकाले थप समस्या हुन नदिन किसानहरूले बिग्रिएका र संक्रमित बोट उखेलेर फाल्न थालेका छन्। सरुवा रोग भएकाले यसलाई नियन्त्रण गर्न कठिन भएको किसानको गुनासो छ। भोजपुरमा नगदे बालीका रूपमा खुर्सानी राम्रो आमदानी दिने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका थिए।
3: चितवनका सात स्थानीय तहका स्वास्थ्य शाखा मध्ये माडी नगरपालिकाको स्वास्थ्य शाखा स्वास्थ्य सेवा मूल्याङ्कनमा पहिलो भएको छ।
2: चितवनका सात स्थानीय तहका स्वास्थ्य शाखा मध्ये माडी नगरपालिकाको स्वास्थ्य शाखा स्वास्थ्य सेवा मूल्याङ्कनमा पहिलो भएको छ। माडीले 86.1 अङ्क पाएको छ। भरतपुर 85.43 अङ्क सहित दोस्रो हुँदा खैरेनी 82 अङ्क सहित तेस्रो स्थानमा छ। जनस्वास्थ्य

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: संयुक्त राष्ट्र संघीय महासभा को 81 सत्र में सहभागी हुन प्रधानमंत्री बालेन्द्र शाह हिजो अमेरिका पुग्नु भएको छ. प्रधानमंत्री शाहले आज संयुक्त राष्ट्र संघ का महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ. भोलि बिहान राष्ट्र संघीय महासभा को 81 सत्रलाई सम्बोधन गर्नुहुनेछ. महासभा में प्रधानमंत्री शाहले नेपालले जलवायु परिवर्तन को गंभीर असर भोगिरहेको विषय उठाउने तैयारी गर्नुभएको छ. विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालको जोड छ. यस्तै प्रधानमन्त्री शाहले भौतिक सिबाडी र जलवायु जन्य विपद, जलवायु जन्य क्षतिको क्षतिपूर्ति र आर्थिक सहयोग, हिमाली देशका समस्या, नेपाल जस्ता न्यून उत्सर्जन गर्ने देशको अवस्था, नेपालको वातावरणीय योगदान, अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायत विषय महासभामा उठाउनुहुनेछ. प्रधानमन्त्री शाह पर्सि शनिबार स्वदेश फर्कने कार्यक्रम छ. पछिल्लो 12 घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ. कोशी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको महाशाखाले जानकारी दिएको छ. हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ. पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै ज्यामिरे घाटमा पहिरो खस्ता सड़क अवरूद्ध भएको छ. वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भन्दै बेबी राजमार्ग, कान्ति राजमार्ग र भैंसे भीमफेदी देउराली कुलेखानी सड़क खण्डमा रातेको समयमा गाड़ी चलाउन रोक लगाइएको छ. कान्ति राजमार्गमा भोलिदेखि आइतबारसम्म बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म मात्रै गाड़ी चल्न दिनेछ. त्यस्तै भैंसे भीमफेदी देउराली कुलेखाने सड़क खण्डमा पनि बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म मात्रै गाड़ी चल्न दिनेछ. कान्ति राजमार्ग र भैंसे भीमफेदी देउराली कुलेखाने सड़क खण्डमा बेलुका 7 बजेपछि रातिको समयमा गाड़ी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ. आज संसदका दुवै सदनको बैठक बस्दैछ. प्रतिनिधि सभाको बैठकमा निशुल्क कानूनी सहायता र फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल हुने कार्यसूची छ. राष्ट्रिय सभामा राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने, मन्त्रीहरूले मौखिक प्रश्नको जवाब दिने र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ. आजै 5 सदस्यीय संसदीय समितिको बैठक पनि बस्दैछ. दाङको तुल्सीपुर 9 को श्री माध्यमिक विद्यालय दोघरेको नाममा जग्गा नहुँदा अनेक समस्या भएको छ.
4: कक्षा 10 सम्म सञ्चालित विद्यालय 2031 सालमा स्थापना भएको हो. विद्यालयको नाममा जग्गा नहुँदा नगर विकासको जग्गामा विद्यालयका भवन बनाउनु पर्ने बाध्यता छ. नगर विकास समितिले दिएको जग्गाको भोगाधिकार मात्रै छ, विद्यालयको नाममा नामसारी हुन सकेको छैन. अहिले 10 कट्ठा जग्गामा विद्यालय भवन निर्माण गरेर पठन पाठन भइरहेको छ. यसअघि उत्तरतर्फको 2 बिघामा विद्यालयको संरचना निर्माण गरेर लामो समयसम्म पठन पाठन गर्दै आएको थियो. त्यो जग्गा पनि नगर विकास समितिकै थियो. नगर विकास समितिले जग्गा उच्च अदालत तुल्सीपुरलाई दिएपछि विद्यालय अन्तै सार्नु परेको हो. यसरी पहिलेका संरचनालाई छोडेर नयाँ संरचना बनाउँदा निकै समस्या हुने गरेको प्रधानध्यापक सुनिता यादवले बताउनु भएको छ. हाल उपलब्ध गराएको 10 कट्ठा जग्गा पनि विद्यालयको नाममा नआउँदा विभिन्न दात्री निकायले दिने अनुदान पनि ल्याउन नसकेको उहाँको भनाइ छ. संघीय सरकारको मन्त्री परिषदले निर्णय गरेपछि मात्रै जग्गा पाइने भएकाले सोही अनुसारको प्रक्रिया अगाडि बढाउन आवश्यक तयारी थालिएको यादवले जानकारी दिनुभएको छ. विद्यालयका भवन सारिरहनु पर्ने बाध्यताप्रति अभिभावकले चिन्ता व्यक्त गरेका छन्. विद्यालयमा अहिले 500 बढी विद्यार्थी अध्ययनरत छन्।
3: मध्य सरकारले नेपाल प्रहरीलाई 35 वटा मोटरसाइकल दिएको छ. प्रदेश सरकारको गृह मन्त्रालयले 125 सीसी क्षमताका सुपर स्प्लेण्डर आज हस्तान्तरण गरेको हो. गृहमन्त्री फकीरा महतोले प्रहरीको दैनिक काम, अपराध नियन्त्रण, सीमा तथा भन्सार क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका साथै विपदका समयमा उद्धार तथा राहतका काममा मोटरसाइकल उपयोगी हुने अपेक्षा गर्नुभयो. नेपाली बजारमा अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य प्रतिकेट 10-15 रुपियाँसम्म बढ़ाएको हो। संघले सार्वजनिक गरेको नयाँ मूल्य सूचीमा सबैभन्दा ठूलो अण्डा प्रतिकेट 615 रुपियाँ पुगेको छ। ठूलो अण्डा प्रतिकेट 600 रुपियाँ पर्नेछ। र स्वभोटेको सिबाडीको असर वैदेशिक व्यापारमा कम देखिएको छ। अनुसार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा उत्तरी नाकातर्फको व्यापारमा केही असर परे पनि समग्र वैदेशिक व्यापार पनि बढेको छ। अहिलेसम्मका खबर यति नै।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संयुक्त राष्ट्रसंघ महासभाको 81औं सत्रमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह हिजो अमेरिका पुग्नु भएको छ। प्रधानमन्त्री शाहले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। भोलि बिहान राष्ट्रसंघीय महासभाको 81औं सत्रलाई सम्बोधन गर्नुहुनेछ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालको जोड़ छ। यसै प्रधानमन्त्री शाहले भुटेकोशी बाढ़ी र जलवायुजन्य विपत जलवायुजन्य क्षतिको क्षतिपूर्ति र आर्थिक सहयोग हिमाली देशका समस्या नेपाल जस्ता न्यून उत्सर्जन गर्ने देशको अवस्था नेपालको वातावरणीय योगदान अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायतका विषय महासभामा उठाउनुहुनेछ। प्रधानमन्त्री शाह पर्सि शनिबार स्वदेश फर्कने कार्यक्रम छ। पछिल्लो 12 घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको महाशाखाले जानकारी दिएको छ। हाल कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ। सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढ़ी पहिरो तथा डुबान लगायत विपदजन्य अवस्था हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचनालाई ध्यान दिँदै मन्त्रालयले प्रदेशका स्वास्थ्य सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा विभाग स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पताललाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकारका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ। मन्त्रालयले सार्वजनिक विदाका दिनमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार सम्पर्कमा रहने र विपदको अवस्थामा तत्काल परिचालन हुन सक्ने गरी पूर्व तयारी गर्न निर्देशन दिएको छ। प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रलाई 24 घण्टा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ। धादिङको बिनीघाट रोराङ गाउँपालिका साथ कृष्णभेर नजिकै खसेको पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। यसअघि भोटेकोशी र त्रिशुली नदीमा आएको ठूलो बाढ़ीले कृष्णभीरमा सड़क कटान गर्दा 18 दिन पृथ्वी राजमार्ग अवरूद्ध बनेको थियो। कृष्णभीरमा नयाँ ट्र्याक खोलेर असोज 1 गतेदेखि राजमार्ग सञ्चालनमा ल्याइएको थियो। पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 2 दिन स्थानीय विदा दिएको छ। मौसममा आएको अचानक परिवर्तन र प्राकृतिक प्रकोपको उच्च जोखिमलाई मध्यनजर गर्दै पूर्व सावधानी स्वरूप आज र भोलि महानगरभित्र सञ्चालित सबै विद्यालयहरू बन्द रहने महानगरपालिकाले जनाएको छ। मेयर धनराज आचार्यका अनुसार पठन पाठन बन्द गरिएको यो 2 दिनको अवधि पछि सार्वजनिक विधासँग समायोजन गरिनेछ। मेयर आचार्यले सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै महानगरले विपदको जोखिमपूर्ण अवस्थामा विद्यार्थी अभिभावक शिक्षक तथा सम्पूर्ण नगरवासीलाई आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन आग्रह गर्नुभएको छ। मौसम पूर्वानुमान महाशाखाले गण्डकी लुम्बिनी लगायतका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। नेपाली कांग्रेस भरतपुर महानगर समितिको सभापतिमा बुद्धिकान्त रेउपानी निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत बुधबार सम्पन्न अधिवेशनले रेउपानीको सभापतित्वमा नयाँ समिति चयन गरेको हो। नेपाली कांग्रेस केन्द्रीय सदस्य जीत नारायण श्रेष्ठका अनुसार भरतपुर महानगरको निर्वाचनमा 1,335 मतदाता रहेकामा 1,232 जनाले मतदान गरेका थिए। विजयी रेउपानीले 660 मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी ज्योति प्रसाद कडेलले 413 मत पाउनु भएको छ। आज संसदका दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठकमा निशुल्क कानूनी सहायता र फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल हुने कार्यसूची छ। राष्ट्रिय सभामा राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने, मन्त्रीहरूले मौखिक प्रश्नको जवाब दिने र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। आजै 5 सदस्यीय संसदीय समितिको बैठक पनि बस्दैछ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका लागि यो जाडो पीड़ादायी हुने बताउनु भएको छ। न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उहाँले रूस विरूद्ध थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभयो। युद्ध थप बढ्न नदिन तनाव कम गर्ने कदम चाल्नु महत्वपूर्ण रहने उहाँले बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आज संसदका दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठकमा निशुल्क कानूनी सहायता र फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल हुने कार्यसूची छ। राष्ट्रिय सभामा राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने, मन्त्रीहरूले मौखिक प्रश्नको जवाब दिने र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। आजै पाँच संसदीय समितिको बैठक पनि बस्दैछ। संयुक्त राष्ट्रसंघीय महासभाको 81 सत्रमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह हिजो अमेरिका पुग्नु भएको छ। प्रधानमन्त्री शाहले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। भोलि बिहान राष्ट्रसंघीय महासभाको 81 सत्रलाई सम्बोधन गर्नुहुनेछ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालको जोड़ छ। यस्तै प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ी र जलवायु जन्य विपद, जलवायु जन्य क्षतिको क्षतिपूर्ति र आर्थिक सहयोग, हिमाली देशका समस्या, नेपाल जस्ता न्यून उत्सर्जन गर्ने देशको अवस्था, नेपालको वातावरणीय योगदान, अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायतका विषयमा महासभामा उठाउनुहुनेछ। प्रधानमन्त्री शाह पर्सि शनिबार स्वदेश फर्कने कार्यक्रम छ। प्रधानमन्त्री बालेन्द्र शाहले आगामी मंगिर पहिलो साता भारत भ्रमणमा जाँदै हुनुहुन्छ। भ्रमणको ठ्याक्कै मिति पनि तय भइसकेको छैन। प्रधानमन्त्री र परराष्ट्र मन्त्री न्यूयोर्कको भ्रमण सकेर नेपाल फर्के लगत्तै भ्रमणको तयारी थालिने परराष्ट्र मन्त्रालयले जनाएको छ। भारत भ्रमणका बेला सीमा विवाद, बहिरवा विमानस्थलका लागि भारतीय पक्षको अनुमतिको विषयमा छलफल हुनेछ। शाह प्रधानमन्त्री भए लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो पठाउनु भएको थियो। त्यसबेला उहाँले उपयुक्त समयमा आफूले भारत भ्रमण गर्ने बताउनु भएको थियो। पछिल्लो 12 घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको महाशाखाले जानकारी दिएको छ। हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। सम्भावित भारीदेखि अति भारी वर्षाका कारण पहिरो तथा डुबान लगायतका विपज्जन्य अवस्था आउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचनालाई दृष्टिगत गर्दै मन्त्रालयले प्रदेशका स्वास्थ्य, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पताललाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकारका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ। मन्त्रालयले सार्वजनिक बिदाका दिनमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार सम्पर्कमा रहने र विपदको अवस्थामा तत्काल परिचालन हुन सक्ने गरी पूर्व तयारी गर्न निर्देशन दिएको छ। प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रलाई 24 घण्टा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ। भोजपुरमा अकबरे खुर्सानीमा कोत्रे रोग लागेपछि किसान चिन्तित भएका छन्।
4: व्यावसायिक रूपमा लगाइएको खुर्सानीको फल टिप्ने र पाक्ने समयमा डडुवा लाग्ने, किरा पर्ने, बोट सुक्ने जस्ता रोग फैलिएपछि कृषक चिन्तामा परेका हुन्। भोजपुर 5 बोखिमका किसान अनिल श्रेष्ठले खुर्सानीको आधा पाटो सुक्ने डडुवा रोग देखिएको जानकारी दिनुभयो। यो रोगको संक्रमण शुरू भएको एक साता नपुग्दै बारीको खुर्सानी पूर्ण रूपमा नष्ट हुने उहाँको भनाइ छ। रोगका कारण किसानको वर्षभरिको मेहनत खेर गइरहेको छ। खुर्सानी रातो भएर बोटमै पाक्न दिँदा कोत्रे रोगले बढी समात्ने र फल कुहिएर जाने भएकाले किसान खुर्सानी परिपक्व नहुँदै टिपेर बजार पठाउन बाध्य छन्। कृषक सम्झना प्रधानका अनुसार मुख्य रोगका रूपमा कोत्रे देखिए पनि खुर्सानीमा अन्य समस्या पनि सँगै थपिएका छन्। खुर्सानीमा किरा लाग्ने, पात कुप्रो पर्ने र जरा कुहिने रोगले उत्पादनमा समस्या हुने गरेको छ। रोगको संक्रमण एउटा बोटबाट तीव्र रूपमा अन्य बोटमा सर्ने भएकाले थप समस्या हुन नदिन किसानहरूले बिग्रिएका र संक्रमित बोट उखेलेर फाल्न थालेका छन्। सरुवा रोग भएकाले यसलाई नियन्त्रण गर्न कठिन भएको किसानको गुनासो छ। भोजपुरमा नगदे बालीका रूपमा खुर्सानी राम्रो आमदानी दिने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका थिए।
3: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका लागि यो जाडो पीड़ादायी हुने बताउनु भएको छ। न्यूयोर्कमा संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै वहाँले रूस विरूद्ध थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभयो। युद्ध थप बढ्न नदिन तनाव कम गर्ने कदम चाल्नु महत्वपूर्ण रहेको वहाँले बताउनु भएको छ।
1: यो BFBS कुल कार्य रेडियो हो।

0: चीनिया राष्ट्रपति सी जिनपिङ अमेरिका पुग्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीलाई आफै स्वागत गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपतिले विदेशी नेतालाई विमानस्थलमा पुगेर स्वागत गर्नु असामान्य कूटनैतिक प्रोटोकल मानिन्छ। सीको यो भ्रमण एक दशकभन्दा बढ़ी समयपछि पहिलो अमेरिका भ्रमण हो। भ्रमणका क्रममा ट्रम्प र सीबीच अमेरिका चीन सम्बन्धका सबैभन्दा संवेदनशील विषयमा प्रत्यक्ष छलफल हुने अपेक्षा छ। व्यापार, अमेरिकी कर तथा चिनिया निर्यात, दुर्लभ खनिज, कृत्रिम बौद्धिकता अर्थात एआई, ताइवान र इरानसँग सम्बन्धित विषय प्रमुख छन्। वाशिङटनमा सीको भ्रमणलाई अत्यन्तै उच्च स्तरको राजकीय भ्रमणका रूपमा प्रस्तुत गरिएको छ। सीको भ्रमणको सबैभन्दा महत्वपूर्ण विषय अमेरिका चीन व्यापार सम्बन्ध हो। अमेरिका र चीन बीचको व्यापार तनाव कम गर्न यसअघि भएको व्यापार युद्ध विराम दुई महिनापछि नोभेम्बरमा सकिँदैछ। अमेरिकी पक्षले चिनिया बजारमा अमेरिकी उत्पादनको पहुँच, दुर्लभ खनिजको निर्यात र व्यापार असन्तुलनका विषय उठाउने अपेक्षा छ। वार्तामा ताइवानबारे दुवै पक्षले आफ्नो धारणा स्पष्ट पार्ने अपेक्षा छ। विश्वका दुई ठूला आर्थिक तथा सैन्य शक्ति बीचको हुने यो भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ। म्याग्दीको राहुघाट जलविद्युत आयोजना निर्माण शुरू भएको झन्डै 16 वर्षपछि परीक्षण उत्पादनको चरणमा पुगेको छ। 32 मेगावाट क्षमतामा निर्माण शुरू गरिएको आयोजना, ठेकेदारको समस्या, ठेक्का रद्द, आयोजना पुनर्संरचना, नयाँ ठेकेदार छनौट, कोरोना महामारी, बाढ़ी पहिरो तथा निर्माण सामग्रीको अभाव लगायतका कारण लामो समयपछि उत्पादनको चरणमा पुगेको हो। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले प्रवर्धन गरेको 40 मेगावाट क्षमताको आयोजनाका दुवै युनिटको परीक्षण गरिएको छ। आयोजनाका प्रबन्ध संचालक गणेश केसीका अनुसार 20-20 मेगावाट क्षमताका दुईवटै युनिट पूर्ण क्षमतामा सञ्चालन गरी केन्द्रीय प्रसारण प्रणालीमा विद्युत जोडिएको छ। विद्युत प्राधिकरणसँगको सम्झौता अनुसार 15 दिन परीक्षण उत्पादन गरेपछि आयोजनाबाट व्यावसायिक रूपमा विद्युत उत्पादन शुरू हुनेछ। आयोजनाबाट वार्षिक 24,05,93,034 युनिट विद्युत उत्पादन गर्ने लक्ष्य छ। झनै 1.5 दशकको प्रतीक्षापछि राहुघाट जलविद्युत आयोजना उत्पादनको चरणमा पुगेसँगै म्याग्दीको जलविद्युत विकासमा अर्को महत्वपूर्ण अध्याय थपिएको छ। फ्लाई दुबईले पोखरामा नियमित सीधा उडान शुरू गरेको छ। विमानस्थल सञ्चालन भएको लामो समयपछि अन्तर्राष्ट्रिय उडानले पोखरेलीमा उत्साह छ भने पोखरा अवतरण गर्न पाउँदा यात्रु समेत खुशी भए। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
1: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार दिउँसोदेखि नै अन्य दिनमा भन्दा बढी चहलपहल थियो। सधैँ आन्तरिक आगमन र प्रस्थान कक्षमा लाग्ने भीड़ यस दिन अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा समेत देख्न सकिन्थ्यो। जब फ्लाई दुबईको जहाजले साँझ 6:19 पोखराको जमिनमा पाइला टेक्यो, ऐतिहासिक उडानको साक्षी बन्न आएका पोखरेलीले चर्को स्वरमा ताली बजाएर जहाजको स्वागत गरे। पोखरामा पहिलो उडानका क्रममा 113 जना यात्रु बोकेर दुबईबाट आएको जहाजलाई विमानस्थलमा नै पानीको स्वागत गरिएको थियो। विमानस्थलमा यात्रुलाई यहाँका पर्यटन व्यवसायीले भव्य स्वागत गरेका थिए। त्यही फ्लाई दुबईको पहिलो उडानमा पोखरा आउनु भएको थियो पाल्पाकी तारा सिन्जाली। रोजगारीका क्रममा दुबईमा रहँदा उहाँ 4 वर्षपछि स्वदेश फर्किनु भएको थियो। तारा पोखरा उडानलाई लिएर यसरी आफ्नो खुसी व्यक्त गर्नुहुन्छ।
2: पाल्पा जानको लागि मलाई नजिक लागेकोले गर्दाखेरि चाहिँ मैले सबभन्दा पहिला टिकट पनि मैले नै सायद बुक गरेको थियो होला। दुई तिन महिना पहिले गरेको जस्तो मलाई थाहा भएन नि त। अहिले फ्लाइट चल्दैछ भनेपछि त फेरि मैले टिकट काटिसकेको थियो।
1: पोखरामा अन्तर्राष्ट्रिय उडानको सपना 50 वर्ष अघिको हो। त्यो सपना विमानस्थल बनेर सञ्चालनमा आएको 3.5 वर्षपछि पूरा भएको छ। पोखरा बिरौटाका तारानाथ लामिछानेले पोखरा सिधै झर्न पाउँदा घरकै आँगनमा आएको अनुभूति सुनाउनु भयो।
3: फर्स्ट फ्लाइट आउँदाखेरि आफ्नो पोखरामा आफ्नो घरको आँगनमा आए जस्तो फिल भयो मलाई। एकदम रमाइलो, खुसीको सीमै छैन भनौँ न, एकदम खुसी छु म आफ्नो।
1: पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि यहाँका पर्यटन व्यवसायीले धेरै प्रयत्न गरेका थिए। सरकारी निकायलाई झकझकाउनेदेखि आफ्नो तर्फबाट समेत उडानका लागि पहल गरेका हुन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले पोखराको लागि बुधबारको दिन ऐतिहासिक रहेको र 5 दशकको सपना साकार भएको बताउनुहुन्छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संसदीय सुनवाई समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ाएको छ। आज बसेको समितिको बैठकले सरकारले विभिन्न 13 देशका लागि सिफारिश गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ाएको हो। सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभएको छ। सुनवाईका लागि समितिमा प्राप्त प्रस्तावित व्यक्तिका नामबारे आम नागरिकलाई जानकारी गराउन तथा प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए सूचना प्रकाश मितिले 10 दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उहाँले बताउनुभयो। गत शुक्रबार बसेको मन्त्री परिषद बैठकले भारत चीन अमेरिका लगायत 13 देशका राजदूत नियुक्त गर्नका लागि सिफारिश गरेको थियो। एमाले सचिवालय बैठक पार्टी केन्द्र कार्यालय च्यासलमा शुरू भएको छ। जारी केन्द्र कमिटिको बैठक चलिरहेको अवस्थामा बोलाइएको यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सदस्यहरूले राखेका सुझावलाई एकीकृत गर्ने र सांगठनिक विषयमा निर्णय लिने तयारी गरिएको छ। पार्टीको केन्द्र कमिटी बैठकमा सहभागी सदस्यहरूबाट प्राप्त सुझावलाई अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा समेटेर त्यसलाई अन्तिम रूप दिने कार्यलाई बैठकले प्राथमिकतामा राखेको छ। राजनीतिक प्रतिवेदनमाथिको छलफलसँगै पार्टीको सांगठनिक सुदृढीकरणका लागि महत्वपूर्ण मानिने स्थायी कमिटी र पोलिट ब्यूरो गठनको विषयमा पनि बैठकमा गहन छलफल हुने कार्यसूची छ। सचिवालय बैठकले पार्टीका विभिन्न निकायलाई पूर्णता दिने र आगामी राजनीतिक कार्यदिशालाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ। केन्द्रीय कमिटी बैठक जारी रहँदा सचिवालयको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ। नेपालगंजबाट डोल्पाका लागि उडेको सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको चक्का फुत्किएको छ। आज बिहान डोल्पा विमानस्थल जुफालमा अवतरण गर्ने क्रममा जहाजको पछाडिको चक्का फुत्किए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। म्याग्दीको राहुघाट जलविद्युत आयोजना निर्माण शुरू भएको झन्डै 16 वर्षपछि परीक्षण उत्पादनको चरणमा पुगेको छ। 32 मेगावाट क्षमतामा निर्माण शुरू गरिएको आयोजना ठेकेदारको समस्या ठेक्का रद्द आयोजना पुनर्संरचना नयाँ ठेकेदार छनौट कोरोना महामारी बाढ़ी पहिरो तथा निर्माण सामग्रीको अभाव लगायतका कारण लामो समयपछि उत्पादनको चरणमा पुगेको हो। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले प्रवर्धन गरेको 40 मेगावाट क्षमताको आयोजनाका दुवै युनिटको परीक्षण गरिएको छ। आयोजनाका प्रबन्ध संचालक गणेश केसीका अनुसार 20-20 मेगावाट क्षमताका दुईवटै युनिट पूर्ण क्षमतामा सञ्चालन गरी केन्द्रीय प्रसारण प्रणालीमा विद्युत जोडिएको छ। विद्युत प्राधिकरणसँगको सम्झौता अनुसार 15 दिन परीक्षण उत्पादन गरेपछि आयोजनाबाट व्यावसायिक रूपमा विद्युत उत्पादन शुरू हुनेछ। आयोजनाबाट वार्षिक 24,05,93,034 युनिट विद्युत उत्पादन गर्ने लक्ष्य छ। झनै 1.5 दशकको प्रतीक्षापछि राहुघाट जलविद्युत आयोजना उत्पादनको चरणमा पुगेसँगै म्याग्दीको जलविद्युत विकासमा अर्को महत्वपूर्ण अध्याय थपिएको छ। शिक्षाविद तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्राध्यापक डाक्टर सुरेश राज शर्माको 86 वर्षको उमेरमा निधन भएको छ। शिक्षाविद डाक्टर शर्माको उपचारका क्रममा हिजो काठमाडौँ धुर्ममा रहेको हिम्स अस्पतालमा निधन भएको हो। उहाँको आज अन्त्येष्टि गरिने परिवारले जनाएको छ। सिन्धुलीमा जन्मनुभएका डाक्टर शर्माले रसायन शास्त्रमा विद्यावारिधि गर्नुभएको थियो। उहाँ नेपालको उच्च शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षाविदका रूपमा परिचित हुनुहुन्थ्यो। सामुदायिक क्षेत्रबाट विश्वविद्यालय सञ्चालन र उच्च शिक्षाको विस्तारमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो। काठमाडौँ विश्वविद्यालय स्थापनापछि संस्थापक उपकुलपतिका रूपमा शिक्षाविद डाक्टर शर्माले विश्वविद्यालयको शैक्षिक तथा संस्थागत आधार निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा 3,200 रूपियाँ घटेर 2,99,101 कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलाको 3,02,300 रूपियाँ थियो। त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा 165 रूपियाँ घटेको छ। अघिल्लो दिन तोला प्रतितोला 4,815 रूपियाँमा कारोबार भएको चाँदी आज 4,650 रूपियाँमा झरेको महासंघले जनाएको छ। नेपाली पौडीबाज अभी प्रधानले पुरूष 50 मीटर बटरफ्लाईमा राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ। उहाँले जापानमा जारी 20 औं एसियाली खेलकुद 26.05 सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको हो। उहाँले नेपाल एथलेटिक्स च्याम्पियनशीपमा बनाएको 26.40 सेकेण्डको आफ्नै कीर्तिमानमा सुधार गर्नुभएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: संसदीय सुनवाई समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ाएको छ। आज बसेको समितिको बैठकले सरकारले विभिन्न तीर देशका लागि सिफारिश गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ाएको हो। सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभएको छ। सुनवाईका लागि समितिमा प्राप्त प्रस्तावित व्यक्तिको नामबारे आम नागरिकलाई जानकारी गराउन तथा प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए सूचना प्रकाशित भएको मितिले 10 दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उहाँले बताउनुभयो। गत शुक्रबार बसेको मन्त्री परिषद बैठकले भारत चीन अमेरिका लगायत 13 देशका राजदूत नियुक्त गर्नका लागि सिफारिश गरेको थियो। एमाले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरू भएको छ। जारी केन्द्रीय कमिटिको बैठक चलिरहेकै अवस्थामा बोलाइएको यो बैठकमा अध्यक्ष केपी ओलीद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदनमा सदस्यहरूले राखेका सुझावलाई एकीकृत गर्ने र सांगठनिक निर्णयमा सदस्यहरूबाट प्राप्त सुझावलाई अध्यक्ष ओलीको राजनैतिक प्रतिवेदनमा समेटेर त्यसलाई अन्तिम रूप दिने कार्यलाई बैठकले प्राथमिकतामा राखेको छ। राजनीतिक प्रतिवेदनमाथिको छलफलसँगै पार्टीको सांगठनिक सुदृढीकरणका लागि महत्वपूर्ण मानिने स्थायी कमिटी र पोलिट ब्यूरो गठनको विषयमा पनि बैठकमा गहन छलफल हुने कार्यसूची छ। सचिवालय बैठकले पार्टीका विभिन्न निकायलाई पूर्णता दिने र आगामी राजनीतिक कार्यदिशालाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ। केन्द्रीय कमिटिको बैठक जारी रहँदा सचिवालयको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संवैधानिक निकायमा कार्यरत पदाधिकारीहरूलाई दोहोरो सुविधा नपाउने गरी कानून बनाउन लागेको बताउनुभयो। राज्य व्यवस्था तथा सुशासन समितिको संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 उपर सैद्धान्तिक र संशोधन प्रस्तावकर्ता सदस्यसँगको छलफलमा उहाँले संविधान बमोजिम नै संवैधानिक निकायमा सेवानिवृत्त भएका विशिष्ट श्रेणीका कर्मचारी नियुक्त हुने प्रावधान भएकाले दोहोरो सुविधा नियन्त्रणका लागि विधेयक मार्फत कानून बनाउन लागेको जानकारी दिनुभएको हो। मन्त्री गौतमले सेना सेवानिवृत्त भएका कर्मचारी फेरि नियुक्ति भएर दुवै खालका सेवा सुविधा नलियोस् भन्ने उद्देश्यले नै कानून बनाउन लागेको स्पष्ट पार्नुभयो। उहाँले विधेयक मार्फत कुनै पनि कर्मचारीले निवृत्ति भरण र तलब दुवै नपाउने गरी योजनाबद्ध ढंगले व्यवस्थित गर्न लागेको पनि बताउनुभयो। फ्लाई दुबईले पोखरामा नियमित सीधा उडान शुरू गरेको छ। विमानस्थल सञ्चालन भएको लामो समयपछि अन्तर्राष्ट्रिय उडानले पोखरेलीमा उत्साह छ भने पोखरा अवतरण गर्न पाउँदा यात्रु समेत खुशी भएका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार दिउँसोदेखि नै अन्य दिनमा भन्दा बढी चहलपहल थियो। सधैँ आन्तरिक आगमन र प्रस्थान कक्षमा लाग्ने भीड यस दिन अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा समेत देख्न सकिन्थ्यो। जब फ्लाई दुबईको जहाजले साँझ 6:19 पोखराको जमिनमा पाइला टेक्यो, ऐतिहासिक उडानको साक्षी बन्न आएका पोखरेलीले चर्को स्वरमा ताली बजाएर जहाजको स्वागत गरे। पोखरामा पहिलो उडानका क्रममा 113 जना यात्रु बोकेर दुबईबाट आएको जहाजलाई विमानस्थलमा नै पानीको फोहराले स्वागत गरिएको थियो। विमानस्थलमा यात्रुलाई यहाँका पर्यटन व्यवसायीले भव्य स्वागत गरेका थिए। त्यही फ्लाई दुबईको पहिलो उडानमा पोखरा आउनुभएको थियो पाल्पाकी तारा सिन्जाली। रोजगारीका क्रममा दुबईमा रहँदा उहाँ 4 वर्षपछि स्वदेश फर्किनु भएको थियो। तारा पोखरा उडानलाई लिएर यसरी आफ्नो खुसी व्यक्त गर्नुहुन्छ।
5: पाल्पा जानको लागि चाहिँ मलाई नजिक लागेकोले गर्दाखेरि चाहिँ मैले सबभन्दा पहिला टिकट पनि मैले नै सायद बुक गरेको थियो होला 2 महिना पहिले।
3: संविधान संशोधन र न्यायिक प्रक्रियामा अदालत बाधक बनेको रासोपा सांसदहरूको आरोपको विषयलाई लिएर आज पनि एमाले र रासोपा सांसद बीच संसदमै सवाल जवाफ चलेको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै एमाले सांसद गुरू बरालले अदालतप्रति रासोपा सांसदको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउनु भएको छ।
6: अदालतको फैसला चित्त नबुझे कानूनको बाटो रोज्न सकिन्छ। न्यायाधीशलाई धम्क्याउने, बदनाम गर्ने र राजनीतिक दबाव सिर्जना गर्ने अधिकार कसैलाई छैन। आज नेपालको संविधानको धारा 105 ले बहसमा बन्देज गरेको छ सभामध्ये। नेपालको कुनै पनि अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: मौसमविदहरूले आउँदो शनिबारसम्म विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना कायमै रहेको बताएका छन्। बाढ़ी पहिरो र भारी वर्षाको सम्भावित असरबाट जोगिन सतर्कता अपनाउन पनि उनीहरूको आग्रह छ। नेपाल मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालले अहिलेको अवस्थालाई लिएर अत्यधिक डराउनु पर्ने अवस्था नभए पनि मौसम सम्बन्धी सूचनालाई भने नियमित रूपमा अध्यावधिक गर्नुपर्ने बताउनु भएको छ। हाल कर्णाली प्रदेशदेखि पूर्वी भूभागसम्म सामान्यतया बादल लागेको र गण्डकीको पूर्वी भेग लुम्बिनी बागमती कोशी र मध्य प्रदेशका विभिन्न ठाउँमा वर्षा भइरहेको पनि उहाँले जानकारी दिनुभएको छ। पछिल्लो 24 घण्टामा कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यम वर्षा भएको र पाल्पा अर्घाखाँची र कपिलवस्तु आसपास भारीदेखि धेरै भारी वर्षा भएको छ। ती क्षेत्रमा अधिकतम करिब 164 मिलिमिटरसम्म वर्षा भएको उहाँले जानकारी दिनुभएको छ। मौसमविद ढकालका अनुसार आज लुम्बिनी प्रदेशदेखि पूर्वी भेगका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने तुलनात्मक रूपमा कम भूभागमा वर्षा हुने देखिएको छ। मध्य प्रदेशका 8 जिल्लाका सुरक्षा निकायलाई विपद पूर्व तयारीका लागि उच्च सतर्कतामा राखिएको छ। सम्भावित बाढ़ी र डुबानको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको हो। मध्य प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारीका अनुसार प्रदेशका सबै सुरक्षा संयन्त्रलाई विपद व्यवस्थापनका लागि स्ट्यान्ड बाई राखिएको छ। आज बिहानदेखि देशभर वर्षा भइरहेको छ। खराब मौसमका बावजुद आन्तरिक र बाह्य उडान नियमित भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थलका मुख्य एयर ट्राफिक कन्ट्रोलर देवेन्द्र प्रसाद श्रेष्ठका अनुसार हालसम्म खराब मौसमले काठमाडौँ लोकलाका लागि 4 उडान रद्द गरिएको छ। अरू गन्तव्य उडान नियमित भइरहेको उहाँले जानकारी दिनुभएको छ। मध्याहसम्म विभिन्न गन्तव्यका लागि 25 आन्तरिक उडान भइरहेका छन्। प्रतिकूल मौसम नभएमा उडान नियमित भइरहने उहाँले जानकारी दिनुभएको छ। संविधान संशोधन र न्यायिक प्रक्रियामा अदालत बाधक बनेको राजसभा सांसदहरूको आरोपको विषयलाई लिएर आज पनि एमाले र राजसभा सांसदविद संसदमै सवाल जवाफ चलेको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै एमाले सांसद गुरुबरालले अदालतप्रति राजसभा सांसदको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउनु भएको छ।
4: अदालतको फैसला चित्त नबुझे कानूनको बाटो रोज्न सकिन्छ। न्यायाधीशलाई धम्क्याउने, बदनाम गर्ने र राजनीतिक दबाव सिर्जना गर्ने अधिकार कसैलाई छैन। आज नेपालको संविधानको धारा 105 बहसमा बन्देज गरेको छ। सभामध्ये नेपालको कुनै पनि अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पर्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनाको सिलसिलामा गरेको न्यायिक कार्यको सन्दर्भमा संघीय संसदको कुनै सदनमा छलफल गर्न पाइँदैन। आफू सत्तामा हुँदा अदालतले संविधान र कानूनको सीमाभन्दा बाहिर जान रोक्यो भन्दैमा न्यायाधीशहरूमाथि विश्वमन गर्ने हो भने प्रश्न उठ्छ। हामी न्यायपालिकाको स्वतन्त्र जोगाउँदैछौँ कि सत्ताको प्रभावमा न्यायपालिकालाई ल्याउने र न्यायालयलाई कमजोर बनाउने वातावरण बनाउँदैछौँ। संसदको जिम्मेवारी अदालतलाई डर देखाउनु होइन, संविधानको सर्वोच्चता र न्यायपालिकाको स्वतन्त्रताको रक्षा गर्नु।
3: लगत्तै उठेका राजसभा सांसद एकेमणि न्यौपानेले पार्टी सांसदको अभिव्यक्तिको बचाउ गर्नु भएको छ।
5: तपाईँहरूले 1994-95 सालसम्म अदालतमा सिन्डिकेट बनाउनु भयो। हामी सिन्डिकेट अन्त्य गर्नुपर्छ र काबिल र सक्षम न्यायाधीशले न्याय सम्पादन गर्नुपर्छ भनेर आज संसदमा बोल्दैछौँ। हामी कुनै पनि मुद्दाको फैसलाको पुनरावेदन सुन्दै छैनौँ। तर हामी के गर्दैछौँ, गलत फैसला भए भने ती गलत फैसलाको आधारमा महाभियोगको विषय पनि संसदले हेर्ने भएकाले कस्ता फैसला हुन्छन् भन्ने कुरामा विचार गर्न पाइयोस्।
3: लगत्तै एमाले सांसद बराले सांसद न्यौपानेको भनाइप्रति आपत्ति जनाउनु भएको छ।
4: अदालतको फैसलालाई संसदले अध्ययन गर्न मिल्दैन सभामहोदय, त्यसको लागि न्याय परिषदको व्यवस्था छ। न्याय परिषदले नै आवश्यक प्रक्रियालाई अगाडि बढाउँछ र त्यसले नै आवश्यक न्यायालयमा सुधार र संशोधन गर्छ। यो चौतर्फी हमला गरेर अदालतको मान मर्दन गर्ने कुरा कतै हामीलाई स्वीकार्य छैन।
3: नेपालगञ्जबाट डोल्पाका लागि उडेको सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको चक्का फुत्किएको छ। आज बिहान डोल्पा विमानस्थल जुफालमा अवतरण गर्ने क्रममा जहाजको पछाडिको चक्का फुत्किए पनि दुर्घटना हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। विमानमा 13 जना थिए। आज सुनको मूल्य केही घटेको छ। आज सुन तोलामा 3,200 रुपियाँ घटेर 2,99,100 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ। हवस् त, अहिलेसम्मको खबर यति नै।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाल राष्ट्र ब्याङ्कले 1,000 रुपियाँ दरका नयाँ ब्याङ्क नोट प्रचलनमा ल्याएको छ. आजदेखि चलन चल्तीमा आएको नयाँ नोट सिरिज 2025 अन्तर्गतको हो. आकार भने यसअघिको 1,000 रुपियाँकै नोटको जस्तो छ, तर यसको रंग संयोजन र संरक्षण विशेषतामा केही परिवर्तन गरिएको छ. नयाँ नोट बैजनी रंगको घेराभित्र फिक्का हरियो देखिने गरी तयार पारिएको छ. यसमा नेपाल राष्ट्र ब्याङ्कका गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलको दस्तखत छ. नोटको अगाडिको भागको बायाँतर्फ सगरमाथाको चित्र राखिएको छ. दायाँतर्फ राष्ट्रिय फूल लालीगुराँसको चित्र र त्यसको मुनि हजार अङ्क देखिने पानी छाप छ. नोटमा नक्कली बनाउन कठिन हुने गरी विभिन्न सुरक्षण प्रविधि प्रयोग गरिएको छ. सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिमा भगवतीको चित्र राखिएको छ. नोटलाई सिधा हेर्दा यो सुनौलो र ढल्काएर हेर्दा चम्किलो हरियो देखिन्छ. दृष्टिविहीन व्यक्तिले छोएरै नोट पहिचान गर्न सकुन् भनेर पनि विशेष व्यवस्था गरिएको छ. नोटको दायाँतर्फ तल्लो भागमा रोमन अक्षर एम राखिएको छ. सगरमाथा र पानीछापको दायाँ माया दशवटा स्पर्शबाट महसुस गर्न सकिने तेर्सा रेखा राखिएका छन्. नोटको पछाडिको मध्यभागमा चितवनको सरकारी हात्ती सारमा देवकली नामको हात्तीबाट जन्मिएका जुम्ल्या हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ. पानीसापको दायाँतर्फ नेपालका सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरी सातवटा लालीगुराँसका फूल राखिएको छ. यो सँगै ऐतिहासिक हनुमानढोका दरबार स्थित लौ चोकमा रहेको पुरातात्विक महत्वको थामको आकृति राखिएको छ. संसदीय सुनवाई समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ाएको छ. आज बसेको समितिको बैठकले सरकारले विभिन्न 13 मुलुकका लागि सिफारिश गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ाएको हो. सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभएको छ. सुनवाईका लागि समितिमा प्राप्त प्रस्तावित व्यक्तिको नामबारे आम नागरिकलाई जानकारी गराउन तथा प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए सूचना प्रकाशन भएको मितिले 10 दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अरू जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उहाँले बताउनुभयो. गएको शुक्रबार बसेको मन्त्री परिषद बैठकले भारत, चीन, अमेरिका लगायत 13 मुलुकका राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो. नेपालगंजबाट डोल्पाका लागि उडेको सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको चक्का फुत्किएको छ. आज बिहान डोल्पा विमानस्थल जुफालमा अवतरण गर्ने क्रममा जहाजको पछाडिको चक्का फुक्लिए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ. एमाले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरू भएको छ. जारी केन्द्रीय कमिटिको बैठक चलिरहेकै अवस्थामा बोलाइएको यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमा सदस्यहरूले राखेका सुझावलाई एकीकृत गर्ने र सांगठनिक विषयमा निर्णय लिने तयारी गरिएको छ. पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी सदस्यहरूबाट प्राप्त सुझावलाई अध्यक्ष ओलीको राजनैतिक प्रतिवेदनमा समेटेर त्यसलाई अन्तिम रूप दिने कामलाई बैठकले प्राथमिकतामा राखेको छ. राजनैतिक प्रतिवेदनमाथिको छलफलसँगै पार्टीको सांगठनिक सुदृढीकरणका लागि महत्वपूर्ण मानिने स्थायी कमिटी र पोलिट ब्यूरो गठनको विषयमा पनि बैठकमा छलफल हुने कार्यसूची छ. सचिवालय बैठकले पार्टीका विभिन्न निकायलाई पूर्णता दिने र आउँदो राजनैतिक कार्य दिशालाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ. केन्द्रीय कमिटिको बैठक जारी रहँदा सचिवालयको यो बैठकलाई महत्वका साथ हेरिएको छ. आज सुनको मूल्य घटेको छ. आज सुन तोलामा 3,200 रुपियाँ घटेर 2,59,100 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ. हिजो सुन तोलाको 3,02,300 रुपियाँ थियो. त्यस्तै चाँदीको मूल्य आज तोलामा 165 रुपियाँ घटेको छ. अघिल्लो दिन प्रति तोला 4,815 रुपियाँमा कारोबार भएको चाँदी आज 4,650 रुपियाँमा झरेको महासंघले जनाएको छ. खराब मौसमका बावजूद आन्तरिक तथा बाह्य उडान नियमित भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ. विमानस्थलका मुख्य एयर ट्राफिक कन्ट्रोलर देवेन्द्र प्रसाद श्रेष्ठका अनुसार हालसम्म खराब मौसमले काठमाडौँ लुक्लाका लागि चारवटा उडान रद्द गरिएको छ। अन्य गन्तव्यतर्फ उडान नियमित भइरहेको छ। पहाडी क्षेत्रका उडानमा बढी सतर्कता अपनाइएको र तराईतर्फको उडानमा समस्या नरहेको उहाँले जानकारी दिनुभयो। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचना र विमानस्थलमा उपलब्ध प्रविधिबाट गरिएको अध्ययनको आधारमा वर्षा र हावाको गति केही बढे पनि उडान प्रभावित नभएको उहाँले बताउनुभयो। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार अत्यधिक वर्षा र हावा चल्ने सूचना जारी गरे पनि अहिलेसम्मको स्थितिमा समस्या नहुने उहाँको भनाइ छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: तिमी त काठमाडौँ थियो फर्केर आएछौ त नि।
1: क्यारनीहरू बसेर तिम्रो मै गाउँहरूको मैले तानेर ल्याएँ मलाई त
0: हो र
1: भन्ने।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सर्वोच्च अदालतले लेखक भरत मणिदाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ। बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाईपछि न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले रिहा गर्न प्रहरीलाई आदेश दिएको हो। यसअघि दाहाललाई 24 घण्टाभित्र अनुसन्धान मिसिल र बन्दी सहित उपस्थित गराउन आदेश भएको थियो। दाहाललाई मोरङको बेलबारीबाट आइतबार पक्राउ गरिएको थियो। आफ्नो युट्युब च्यानल मार्फत भू राजनीतिक र उच्च राजनीतिक व्यक्तिहरूको बारेमा भ्रामक अभिव्यक्ति दिँदै प्रचार गरेको आरोप दाहाल विरूद्ध थियो। गैरातीदेखि मुलुकका विभिन्न भागमा झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले पानी परेको हो। भोलिदेखि आउँदो आइतबारसम्म ठूलो पानी पर्ने पूर्वानुमान भए पनि केही ठाउँमा गैरातीदेखि नै मुसलधारी पानी पर्न थालेको छ। गैराती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारी पानी परेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ्नेछ। केही ठाउँमा मुसलधारी र आरी घुप्टे वर्षाको सम्भावना छ। मौसम एकछिन खोले जस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने, खोला र नदीमा बाढ़ी आउने सम्भावना छ। वर्षाले हवाई सड़क यातायात प्रभावित हुन सक्ने पूर्वानुमान छ। सम्भावित जोखिमबाट बस्न सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ। अविरल वर्षाका कारण बाढ़ी पहिरो र डुबानको उच्च जोखिम बढेपछि सवारी आवागमनमा रोक लगाइएको हो। जल तथा मौसम विज्ञान विभागले धादिङ र आसपासका क्षेत्रमा आउँदा केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेसँगै यात्रु र सवारी साधनको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रशासनले जारी गरेको सूचना अनुसार आज राति 8 बजेदेखि शुक्रबार भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारी साधनको आवागमन बन्द गरिएको छ। स्थानीय प्रशासनले बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि 4 दिनसम्म रातिका बेला सवारी आवागमनमा रोक लगाएको छ। सम्भावित बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमनमा रोक लगाइएको हो। असोज 8 देखि बेलुकी 5 बजेतिर बिहान 5 बजेसम्म काभ्रे खण्डमा सवारी आवागमन रोक्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभएको छ। निर्णय कार्यान्वयनमा सहयोग गर्न सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूलाई अनुरोध गर्ने निर्णय भएको छ। यस्तै नेपाली सेनाको श्री मेहरगढ़ जिल्ला प्रहरी कार्यालय काभ्रे र सशस्त्र प्रहरी बल नेपाल नम्बर 15 गढ़ हेडक्वार्टरलाई उद्धारमा खटिने टोली विभिन्न ठाउँमा तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। ताप्लेजुङको मेरिङदेन 3 दोभानमा आगलागी हुँदा 10 घर जलेका छन्। आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालका अनुसार स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत सट भएर आगो लाग्न शुरू भएको थियो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार यो ठाउँमा करिब 50 घरधुरी छन्। आगलागीबारे थप विवरण आउन बाँकी छ। जिल्ला प्रशासन कार्यालयका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। म्याग्दीको राहुघाट जलविद्युत आयोजना निर्माण शुरू भएको झण्डै 16 वर्षपछि परीक्षण उत्पादनको चरणमा पुगेको छ।
4: 32 मेगावाट क्षमतामा निर्माण शुरू गरिएको आयोजना, ठेकेदारको समस्या, ठेक्का रद्द, आयोजना पुनर्संरचना, नयाँ ठेकेदार छनौट, कोरोना महामारी, बाढ़ी पहिरो तथा निर्माण सामग्रीको अभाव लगायतका कारण लामो समयपछि उत्पादनको चरणमा पुगेको हो। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले प्रवर्धन गरेको 40 मेगावाट क्षमताको आयोजनाका दुवै युनिटको परीक्षण गरिएको छ। आयोजनाका प्रबन्ध संचालक गणेश केसीका अनुसार 20-20 मेगावाट क्षमताका 2 वटै युनिट पूर्ण क्षमतामा सञ्चालन गरी केन्द्रीय प्रसारण प्रणालीमा विद्युत जोडिएको छ। विद्युत प्राधिकरणसँगको सम्झौता अनुसार 15 दिन परीक्षण उत्पादन गरेपछि आयोजनाबाट व्यावसायिक रूपमा विद्युत उत्पादन शुरू हुनेछ। आयोजनाबाट वार्षिक 24,05,93,034 युनिट विद्युत उत्पादन गर्ने लक्ष्य छ। झनै डेढ दशकको प्रतीक्षापछि राहुघाट जलविद्युत आयोजना उत्पादनको चरणमा पुगेसँगै म्याग्दीको जलविद्युत विकासमा अर्को महत्वपूर्ण अध्याय थपिएको छ।
3: हस्त अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संविधान संशोधन र न्यायिक प्रक्रियामा अदालत बाधक बनेको रासोपा सांसदहरूको आरोपको विषयलाई लिएर आज पनि एमाले र रासोपा सांसद बीच संसदमै सवाल जवाफ चलेको छ. आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै एमाले सांसद गुरू बरालले अदालतप्रति रासोपा सांसदको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउनु भएको छ.
4: अदालतको फैसला चित्त नबुझे कानूनको बाटो रोज्न सकिन्छ. न्यायाधीशलाई धम्क्याउने, बदनाम गर्ने र राजनीतिक दबाव सिर्जना गर्ने अधिकार कसैलाई छैन. आज नेपालको संविधानको धारा 105 ले बहसमा बन्देज गरेको छ. सभामध्ये नेपालको कुनै पनि अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पर्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनाको सिलसिलामा गरेको न्यायिक कार्यको सन्दर्भमा संघीय संसदको कुनै सदनमा छलफल गर्न पाइँदैन. आफू सत्तामा हुँदा अदालतले संविधान र कानुनको सीमाभन्दा बाहिर जान रोक्यो भन्दैमा न्यायाधीशहरूमाथि विश्वमन गर्ने हो भने प्रश्न उठ्छ. हामी न्यायपालिकाको स्वतन्त्रता जोगाउँदैछौँ कि सत्ताको प्रभावमा न्यायपालिकालाई ल्याउने र न्यायालयलाई कमजोर बनाउने वातावरण बनाउँदैछौँ. संसदको जिम्मेवारी अदालतलाई डर देखाउनु होइन, संविधानको सर्वोच्चता र न्यायपालिकाको स्वतन्त्रताको रक्षा गर्नु.
3: लगत्तै उठेका रासोपा सांसद यज्ञमणि न्यौपानेले पार्टी सांसदको अभिव्यक्तिको बचाउ गर्नुभएको छ.
5: तपाईँहरूले 1994-95 सालसम्म अदालतमा सिन्डिकेट बनाउनु भयो. हामी सिन्डिकेट अन्त्य गर्नुपर्छ र काबिल र सक्षम न्यायाधीशले न्याय सम्पादन गर्नुपर्छ भनेर आज संसदमा बोल्दैछौँ. हामी कुनै पनि मुद्दाको फैसलाको पुनरावेदन सुन्दै छैनौँ. तर हामी के गर्दैछौँ, गलत फैसला भए भने ती गलत फैसलाको आधारमा महाभियोगको विषय पनि संसदले हेर्ने भएकाले कस्ता फैसला हुन्छन् भन्ने कुरामा विचार गर्न पाइयोस्.
3: लगत्तै एमाले सांसद बरालले सांसद न्यौपानेको भनाइप्रति आपत्ति जनाउनु भएको छ.
4: अदालतको फैसलालाई संसदले अध्ययन गर्न मिल्दैन सभामहोदय. त्यसको लागि न्याय परिषदको व्यवस्था छ. न्याय परिषदले नै आवश्यक प्रक्रियालाई अगाडि बढाउँछ र त्यसले नै आवश्यक न्यायालयमा सुधार र संशोधन गर्छ. यो चौतर्फी हमला गरेर अदालतको मान मर्दन गर्ने कुरा कतै हामीलाई स्वीकार्य छैन.
3: सर्वोच्च अदालतले लेखक भरत मणि दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ. बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाईपछि न्यायाधीश द्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले रिहा गर्न प्रहरीलाई आदेश दिएको हो. यसअघि दाहाललाई 24 घण्टाभित्र अनुसन्धान मिसिल र बन्दी सहित उपस्थित गराउन आदेश भएको थियो. दाहाललाई मोरङको बेलबारीबाट आइतबार पक्राउ गरिएको थियो. आफ्नो युट्युब च्यानल मार्फत भू राजनीतिक र उच्च राजनीतिक व्यक्तिहरूको विषयमा भ्रामक अभिव्यक्ति दिँदै प्रचार गरेको आरोप दाहाल विरूद्ध थियो. नेपाल राष्ट्र ब्याङ्कले 1,000 रुपियाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ. आजदेखि चलन चल्तीमा आएको नयाँ नोट सिरिज 2025 अन्तर्गतको हो. आकार भने यसअघिको 1,000 रुपियाँकै नोटको जस्तो छ. तर यसको रंग संयोजन र सुरक्षण विशेषतामा केही परिवर्तन गरिएको छ. नयाँ नोट बैजनी रंगको घेराभित्र फिक्का हरियो देखिने गरी तयार पारिएको छ. यसमा नेपाल राष्ट्र ब्याङ्कका गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलको दस्तखत छ. नोटको अगाडिको भागको बायाँतर्फ सगरमाथाको चित्र राखिएको छ. दायाँतर्फ राष्ट्रिय फूल लाली गुराँसको चित्र र त्यसको मुनि 1,000 अंक देखिने पानी छाप छ. नोटमा नक्कली बनाउन कठिन हुने गरी विभिन्न सुरक्षण प्रविधि प्रयोग गरिएको छ. सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिमा भगवतीको चित्र राखिएको छ. नोटलाई सिधा हेर्दा यो सुनौलो र ढल्काएर हेर्दा चम्किलो हरियो देखिन्छ. दृष्टिविहीन व्यक्तिले छोएरै नोट पहिचान गर्न सकुन् भनेर विशेष व्यवस्था गरिएको छ. सगरमाथा र पानीछापको दायाँ बायाँ 10-10 स्पर्शबाट महसुस गर्न सकिने तेर्सा रेखा राखिएको छ. नोटको पछाडिको मध्यभागमा चितवनको सरकारी हात्तीसारमा देवकली नामको हात्तीबाट जन्मिएका जुम्ल्या हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ. पानीछापको दायाँतर्फ नेपालका 7 प्रदेशको प्रतिनिधित्व हुने गरी 7 लाली गुराँसका फूल राखिएका छन्। यो सँगै ऐतिहासिक हनुमान ढोका दरबार लौ चौकमा रहेको पुरातात्विक महत्वको थामको आकृति राखिएको छ. नेपाली काँग्रेसले 15 महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। काँग्रेसले आज फेसबुक मार्फत लोगो र नारा सार्वजनिक गरेको हो। काँग्रेसले महाधिवेशनका लागि परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल काँग्रेस, अबको विकल्प भन्ने नारा तय गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बालश्रम निश्चित तथा नियमित गर्ने विधेयक 2083माथि सांसदहरूले 20 समूहमा 167 संशोधन प्रस्ताव दर्ता गराएका छन्। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले यो विधेयक गएको साउन 14 गते प्रतिनिधि सभामा दर्ता गराउनु भएको थियो। यसमाथि भदौ 3 गते सभामा छलफल भएको थियो। सैद्धान्तिक छलफलपछि सांसदहरूले संशोधन गर्ने समय पाएका थिए। 72 घण्टाको समयभित्र सांसदहरूले 20 समूहमा 167 संशोधन प्रस्ताव दर्ता गरेका हुन्। सांसदहरू गंगादेवी श्रेष्ठ, भीमकुमारी बुढा मगर, साजिदा खातुन सिद्दिकी, ऐनबहादुर महर, रुक्मिणी देवी कोइराला लगायतले संशोधन प्रस्ताव दर्ता गर्नुभएको हो। फ्लाई दुबईले पोखरामा नियमित सीधा उडान शुरू गरेको छ। विमानस्थल सञ्चालन भएको लामो समयपछि अन्तर्राष्ट्रिय उडानले पोखरेलीमा उत्साह थपेको छ भने पोखरा अवतरण गर्न पाउँदा यात्रु समेत खुशी भएका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार दिउँसोदेखि नै अन्य दिनमा भन्दा बढी चहलपहल थियो। सधैँ आन्तरिक आगमन र प्रस्थान कक्षमा लाग्ने भीड यस दिन अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा समेत देख्न सकिन्थ्यो। जब फ्लाई दुबईको जहाजले साँझ 6:19 पोखराको जमिनमा पाइला टेक्यो, ऐतिहासिक उडानको साक्षी बन्न आएका पोखरेलीले चर्को स्वरमा ताली बजाएर जहाजको स्वागत गरे। पोखरामा पहिलो उडानका क्रममा 113 यात्रु बोकेर दुबईबाट आएको जहाजलाई विमानस्थलमा नै पानीको ले स्वागत गरिएको थियो। विमानस्थलमा यात्रुलाई यहाँका पर्यटन व्यवसायीले भव्य स्वागत गरेका थिए। त्यही फ्लाई दुबईको पहिलो उडानमा पोखरा आउनुभएको थियो पाल्पाकी तारा सिन्जाली। रोजगारीका क्रममा दुबईमा रहँदा उहाँ 4 स्वदेश फर्किनु भएको थियो। तारा पोखरा उडानलाई लिएर यसरी आफ्नो खुसी व्यक्त गर्नुहुन्छ।
5: पाल्पा जानको लागि चाहिँ मलाई नजिक लागेकोले गर्दाखेरि चाहिँ मैले सबभन्दा पहिला टिकट पनि मैले नै सायद बुक गरेको थियो होला। दुई तिन महिना पहिले गरेको जस्तो मलाई थाहा भएन नि त, अहिले मेरो प्लान चल्दैछ भनेपछि त फेरि मैले टिकट काटिसकेको थियो।
4: पोखरामा अन्तर्राष्ट्रिय उडानको सपना 50 अघिको हो। त्यो सपना विमानस्थल बनेर सञ्चालनमा आएको 3.5 वर्षपछि पूरा भएको छ। पोखरा बिरौटाका तारानाथ लामिछानेले पोखरा सिधै झर्न पाउँदा घरकै आँगनमा आएको अनुभूति सुनाउनु भयो।
6: फर्स्ट फ्लाइट आउँदाखेरि आफ्नो पोखरामा आफ्नो घरको आँगनमा आए जस्तो फिल भयो मलाई। एकदम रमाइलो, खुसीको सीमै छैन भनौँ न, एकदम खुसी छु म आफ्नो पोखरामा।
4: पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि यहाँका पर्यटन व्यवसायीले धेरै प्रयत्न गरेका थिए। सरकारी निकायलाई झकझकाउनेदेखि आफ्नो तर्फबाट समेत उडानका लागि पहल गरेका हुन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले पोखराको लागि बुधबारको दिन ऐतिहासिक रहेको र 5 सपना साकार भएको बताउनुहुन्छ।
7: पोखरामा यो अन्तर्राष्ट्रिय विमानस्थल फ्लाई दुबई आइराख्दा चाहिँ हामी पोखरेलीमा भएका पोखराका पर्यटन व्यवसाय मात्रै नभएर समग्र नेपालको समृद्धिसित पनि जोडिएको अवस्था छ। यसले चाहिँ समग्र नेपालको विकासको लागि पोखरा र गण्डकी प्रदेश र सँगसँगै 7 प्रदेशलाई चाहिँ विश्व बजारमा जोड्छ भन्ने मैले अपेक्षा लिएको छु। फ्लाई दुबई जो विश्वको 250 देशसँग कनेक्टेड छ, 250 देश भन्दा नि 250 सहरसित आज पोखरालाई पनि त्यसले जोड्न चाहिँ ठुलो मद्दत गरेको छ।
3: नेकपा एमालेको केन्द्रीय कमिटिले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई वरिष्ठ नेतामा मनोनित गर्ने सहित विभिन्न निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठकपछि महासचिव शंकर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा भण्डारीलाई दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेता मनोनित गरिएको जानकारी दिनुभएको छ। असोज 5 शुरू भएको एमाले केन्द्रीय कमिटी बैठक 4 चलेको थियो। बैठकले 7 स्थायी कमिटी र 33 केन्द्रीय कमिटीमा मनोनित गरेको छ। स्थायी कमिटी सदस्यमा ईश्वर पोखरेल, प्रदीप गेवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बा हाम्फे, लालबाबु पण्डित र थम्माया थापा चयन हुनुभएको छ। यस्तै केन्द्रीय कमिटिमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, त्यस्तै नन्दराम देवकोटा, धर्मगिरी, नारायण घरती, विनोद पाण्डे, जानुका सिमखडा, कौशिला खत्री, बिना बास्तोला लगायत हुनुहुन्छ। संसदीय सुनवाई समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया अगाडि बढ़ाएको छ। आज समितिको बैठकले सरकारले विभिन्न 13 मुलुकका लागि सिफारिश गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया अगाडि बढ़ाएको हो। सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: कोशी प्रदेशमा ठूलो वर्षा गराउने प्रणाली सक्रिय भएर जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाइएको छ. विराटनगर सहित प्रदेशका विभिन्न जिल्लामा लगातारको वर्षाले जनजीवन प्रभावित हुन थालेको छ. सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिका सहित झापाका स्थानीय तहले विद्यालय बन्द गरेका छन्. प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार संखुवासभाको भोटखोलामा पहिरो खसेपछि कोशी राजमार्ग अन्तर्गत खाँदबारी केमाथाङका सड़क अवरूद्ध भएको छ. भोटखोला दुई हुङहुङमा पहिरो खसेपछि खाँदबारी केमाथाङका सड़क खण्ड अवरूद्ध भएको प्रहरीले जनाएको छ. हुङहुङ क्षेत्रमा करिब 700 मिटर सड़क खण्डमा ठाउँ ठाउँमा पहिरो गएको छ. पहिरोका कारण सवारी साधनको आउजाउ बन्द भएको छ. जल तथा मौसम विज्ञान विभागले आजदेखि 11 गतेसम्म मुलुकका विभिन्न ठाउँमा भारीदेखि अति भारी वर्षाको सम्भावना औल्याएको छ. विराटनगर महानगरपालिकाले आज र भोलि महानगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ. महानगरको शैक्षिक प्रशासन महाशाखाले विद्यार्थी तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै दुई दिन विद्यालय बन्द गर्न निर्देशन दिएको हो. इलाममा पनि प्रशासनले जोखिमयुक्त सड़कमा रातिका बेला सवारी साधन सञ्चालनमा रोक लगाएको छ. जिल्ला प्रशासन कार्यालय इलामले मेची राजमार्ग, मेची करिडोर लगायत जोखिमयुक्त सड़कमा आज राति 7 देखि भोलि बिहान 5 बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको छ. यो व्यवस्था आउँदो 11 गते बिहानसम्म लागू हुनेछ. काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा कुमारीहरूको सामूहिक पूजा गरिएको छ. तलेजु भवानीको मन्दिर अगाडि कुमारीको पूजा गरिएको हो. इन्द्रजात्रा पर्व अन्तर्गत लिङ्गो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा आज गर्ने चलन छ. हिजो लिङ्गो ठड्याइएको थियो. महिनावारी शुरू नभएका बालिकालाई वैदिक परम्परा अनुसार पूजा आज गर्ने परम्परा छ. यसरी कुमारीको पूजा गर्दा सुख शान्ति र समृद्धि प्राप्त हुने, दुःख नष्ट हुने, रोगबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ. पछिल्लो समय धनकुटामा पाखोबारीमा धान खेती गर्ने चलन बढ्दै गएको छ. स्थानीय तहको सहयोग र किसानको आफ्नै प्रयासमा पाखे धानको खेती विस्तार भइरहेको हो. धनकुटाबाट गोपाल बराइलीको रिपोर्ट.
4: धनकुटा नगरपालिका वडा नम्बर 9 बाखोर बेलाराका वेदप्रसाद रोहिलाको पाखो बारीमा रोपिएको धानको बाला लाग्न थालेको छ. उहाँले अघिल्लो वर्ष 2 रोपनी बारीमा 11 मुरी धान फलाउनु भएको थियो. उहाँको पाखो बारीमा एक छिमल चाहिँ काट्ने बेला भइसकेको छ भने पछौटे चाहिँ बाला लाग्न थालेको छ.
5: अलि अगुवा चाहिँ अब लगभग काट्न लाग्यो. अब 8-10 दिनमा काट्न हुन्छ. अलिक पछुवा लगाइरहेको छ, त्यो चाहिँ निक्लिँदैछ. अघिल्लो वर्ष चाहिँ मेरो अलिक राम्रो, अहिलेको भन्दा अलिक राम्रो थियो. मेरो लगभग 11 मुरी जति फलेको थियो 2 रोपनीमा.
4: अघिल्लो वर्षसम्म धनकुटाको बेलहारा, छथर, जोरपाटीको ताङ्खुवा, तेलिया लगायतका क्षेत्रमा किसानले पाखो बारीमा धान लगाउँदै आएका थिए. तर पछिल्लो समय जिल्लाभर पाखो बारीमा धान लगाउने क्रम बढेको छ. यो वर्ष पाख्रीबास 5 डिकुरेका भीमबहादुर खड्का पहिलो पटक 2 टार बारीमा पाखे धान रोप्नु भएको छ.
6: 3 केजी बिउ राखेकामा 2.5 केजी जति रोप्यो. 2 टार रोपेको छ. अब अलिक ढिलो भयो, पानी बर्सात पानी नभएर बिउ राख्न, त्यसले गर्दाखेरि अलिक ढिलो भयो. अब के हुन्छ, अब नयाँ चिज होइन, त्यो भएर अब रोप्यो. अब नयाँ चिज हुनाले एउटा अनुसन्धानकै रूपमा छ भनौँ न अहिले. त्यो
4: किसानले आफ्नै प्रयासमा पाखो बारीमा धान क्षेत्र विस्तार गरिरहे पनि यसको व्यावसायिक सम्भावना बारे सरकारी निकायबाट पर्याप्त अध्ययन प्रवर्धन हुन भने सकेको छैन. कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र बहादुर राणाले किसानले आफ्नै प्रयासबाट पाखो बारीमा धान उत्पादन गरिरहेको बताउनु भयो. उत्पादन सन्तोषजनक देखिए पनि कृषि ज्ञान केन्द्रले यसलाई लक्षित गरेर छुट्टै अनुसन्धान र प्रबोधनात्मक कार्यक्रम सञ्चालन नगरेको उहाँको भनाइ छ.
7: त्यो हाम्रो माथिबाट कार्यक्रम छैन त्यस्तो सर. हामीलाई त माथिबाट आउँछ, प्रदेशबाट जे जे छ त्यही मात्रै गर्छौँ. यहाँ हामीले आफ्नो खुसीले गर्न पाइँदैन, त्यो स्थानीय तहले गरे.
4: अहिले धनकुटाका विभिन्न पालिकाहरूमा समेत पाखो बारीमा धान खेती विस्तार भएको छ. किसानको बढ्दो आकर्षणलाई स्थानीय सरकारले पनि प्रोत्साहन गर्न थालेका छन्. सिँचाइ नभएका क्षेत्रमा उत्पादन जोगाउन सुक्खा सहन सक्ने जातको प्रयोगलाई जलवायु अनुकूलनको एउटा उपायको रूपमा लिने गरिएको छ.
3: हिजो घटेको शेयर बजार आज बढेको छ. शेयर बजार परिसूचक नेप्से 11.77 अङ्कले बढेर 2629.81 बिन्दुमा पुगेको छ. आज 176 वटा कम्पनीको शेयर मूल्य बढेको छ भने 95 वटाको घटेको छ. यस्तै 7 कम्पनीको सेयर भने घटबड भएको छैन। नेप्सेबाट पनि आज कारोबार रकम घटेको छ। वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पहिलो वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूलाई छात्रावास छाड्न 12 घण्टे अल्टिमेटम दिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

0: स्थानीय प्रशासनले आजदेखि रातिका बेला सवारी आवागमनमा विभिन्न राजमार्गमा रोक लगाएका छन्। स्थानीय प्रशासनले बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि चार दिनसम्म रातिका बेला सवारी आवागमनमा रोक लगाएको छ। सम्भावित बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमनमा रोक लगाइएको हो। आज बेलुकी 5 बजेदेखि काभ्रे खण्डमा सवारी आवागमन रोक्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। बेलुकी 5 बजेदेखि काभ्रे खण्डमा सवारी आवागमन रोक्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताउनु भएको छ। यस्तै नेपाली सेना, काभ्रे प्रहरी र सशस्त्र प्रहरी बललाई विभिन्न ठाउँमा तयारी अवस्थामा राख्न बैठकले निर्देशन दिएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय दार्जीलिङले पृथ्वी राजमार्गमा रातिका बेला सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ। अविरल वर्षाका कारण बाढ़ी पहिरो र डुबानको उच्च जोखिम बढेपछि सवारी आवागमनमा रोक लगाइएको छ। प्रशासनको सूचना अनुसार आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सवारी साधनको आवागमन बन्द गरिएको छ। यता जिल्ला प्रशासन कार्यालय पाल्पाले वर्षाका कारण बाढ़ी पहिरो र डुबानको जोखिम बढेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत दोभान सिद्ध बाबा खण्डमा राति सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। कार्यालयले सूचना जारी गर्दै आजदेखि 12 गतेसम्म प्रत्येक दिन बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म सड़क खण्डमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द रहने जनाएको छ। यता कोशी प्रदेशमा ठूलो वर्षा गराउने प्रणाली सक्रिय भएर जोखिम बढ़ेको भन्दै उच्च सतर्कता अपनाइएको छ। विराटनगर सहित प्रदेशका विभिन्न जिल्लामा लगातारको वर्षाले जनजीवन प्रभावित हुन थालेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिका सहित झापाका स्थानीय तहले विद्यालय बन्द गरेका छन्। विराटनगर महानगरपालिकाले आज र भोलि महानगर क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। इलाममा पनि प्रशासनले जोखिमयुक्त सड़कमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय इलामले मेची राजमार्ग, मेची करिडोर लगायत जोखिमयुक्त सड़कमा राति 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको छ। आउँदा केही दिनसम्म हुने वर्षाले मुलुकभरकै दैनिक जनजीवन र क्षति समेत निम्त्याउन सक्ने भन्दै मौसमविदेखि सबै तहका सरकारले सतर्कता अपनाउन आग्रह गरेका छन्। विपदबाट जोगिने र विपद भइहालेमा गर्ने कामका लागि सरकारले तयारीमा कुनै कसर बाँकी नराखेको दावी गरेको छ। विपद जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी निर्देशक धर्मराज उप्रेती,
1: यो सम्भावित अवस्था त्यति नै गम्भीर यदि हुने हो भने प्राधिकरण कति तयार छ त्यो सामना गर्नका लागि?
2: यसपालि हामी धेरै नै संवेदनशील छौँ र 5 दिन अगाडि हामीले फोरकास्ट पनि दिएका छौँ। सबै 77 जिल्लालाई तयारी अवस्थामा राखेका छौँ। आजदेखि यातायातका साधन चाहिँ गुडाउनु पर्यो भनेपछि सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्रै गुडाउने भनेर भनेका छौँ। यातायात साधनहरू रोक्नुपर्ने अवस्था भयो भने सुरक्षित ठाउँमा कहाँ रोक्दाखेरि चाहिँ सुरक्षित हुन्छ, कहाँ रोक्दाखेरि यात्रुलाई चाहिँ खाना बस्नुको चाहिँ सुविधा हुन्छ, त्यस्तो ठाउँमा रोक्ने, भरसक यात्रा नगर्ने, तर बाटोमा आएर चाहिँ अल्पत्र नपरून् भनेर पनि हामी एकदम संवेदनशील भएर त्यसैमा काम गरिराखेका छौँ। स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर बनाएर चाहिँ काम गर्दैछौँ। त्यसमा जसो भनौँ, बिबी हाइवे चाहिँ राति त बन्द हुन्छ, हामी अवलोकन गरिरहेका छौँ र त्यहाँ पानीको मात्रा 30-40 मिलिमिटर भन्दा माथि जान थाल्यो भनेपछि त्यसलाई आज रातिदेखि भोलि दिउँसैसम्म र अवस्था हेरेर हामी कति बेलासम्म त्यो बन्दलाई लम्ब्याउने भनेर त्यतातिर पनि हामीले काम गरिराखेका छौँ। कतै डुबान नहोस् भनेर बोटहरू पनि चाहिँ तयारी अवस्थामा राखिएको छ। सेना प्रहरी र उद्धारको जुन टिम छ उनीहरू पनि तयारी अवस्थामा राखिएको छ। अब पहिरो आयो भनेपछि सडक खोल्ने कामको लागि चाहिँ डोजरहरू पनि चाहिँ तयारी अवस्थामा राखिएको छ भने समग्रमा चाहिँ जे जे गर्नुपर्ने हुन्छ नि ती सबै काममा चाहिँ हामीले 77 जिल्ला अनि 3 सुरक्षा निकाय र स्थानीय सरकारलाई पनि प्रभावकारी रूपमा चाहिँ कसरी परिचालन गर्ने भन्ने कुराको कम्युनिकेसन र तयारी छ।
1: यो पूर्वानुमान गरे जस्तै यदि अवस्था हुने भयो भनेदेखि आउँदो यो 5 दिनमा कति बस्ती, कति मान्छे, कति महत्वपूर्ण पूर्वाधार प्रभावित हुन सक्ने अनुमान छ प्राधिकरणको?
2: समग्र एक्सपोजरको चाहिँ लेभल त अब धेरै छ। विगतको चाहिँ 18 लाख चाहिँ प्रभावित हुन्छन् भनेर निकालेका छौँ। त्योभन्दा अगाडि 19 लाख मानिस प्रभावित हुन सक्छन् भनेर पूर्वानुमान गरेका थियौँ। यस वर्ष नर्मल अवस्थामा 2 लाख परिवार मात्रै प्रभावित हुन सक्छ भनेर भनेका थियौँ। तर यो सिस्टम देशव्यापी रूपमा हिमालदेखि तराईसम्म नै यसको प्रभाव पर्ने देखिएको हुनाले नियरली चाहिँ अब 18 लाख मानिसहरू प्रभावित हुन सक्ने र त्यसमा पनि नदी किनारका मानिसहरूलाई चाहिँ बढी जोखिम हुन सक्छ भन्ने किसिमले चाहिँ हामीले इस्टिमेट गरेका छौँ।
1: जोखिमयुक्त बस्तीको सूची यदि तपाईँसँग छ भने यो आउँदो 5 दिन ती बस्तीका मान्छेलाई आवश्यक परिहालेमा सुरक्षित स्थानमा कसरी सार्दै हुनुहुन्छ?
2: त्यही गरी चाहिँ बाढी आयो भनेपछि सुरक्षित स्थान को हो भनेर चाहिँ त्यो आइडेन्टिफाई पनि भएको अवस्था छ। जस्तो स्कुलमा सार्ने या सुरक्षित चाहिँ सेल्टरमा सार्ने भन्ने खालको पनि त्यो कम्युनिकेसन स्थानीय स्तरमा भएको छ। हामीले भन्या पनि छौँ बाढी हेर्न जाने, बाढीमा चाहिँ भिडियो बनाउने, बाढीमा दाउरा खोज्न जाने, त्यस्तो काम चाहिँ नगर्न भनेर हामीले अपिल पनि गरेका छौँ।
1: पूर्व सूचना जारी गर्ने काम त भइराखेका छ, नागरिकलाई साँच्चै नै सुरक्षित ठाउँमा पुर्याउने बिचको ग्याप त्यस्तो छ कि छैन, त्यो ग्याप कसरी घटाउँदै हुनुहुन्छ?
2: अब जस्तो सुरक्षित ठाउँमा साट्नु पर्यो भने बिचमा खरे खोला पनि हुनसक्छ भनेर, ती खरे खोलाहरू कुन कुन ठाउँमा पर्न सक्छन् भनेर चाहिँ त्यो अलरेडी हामीले जुन सिटिजन साइन्सको एप्रोच हुन्छ नि, स्थानीय विपद जोखिमका जुन समितिहरू हुन्छन् उनीहरूलाई चाहिँ एक्टिभेट गर्ने, उनीहरूलाई कम्युनिकेट गर्ने भनेर स्थानीय सरकारलाई पनि भनेका छौँ। स्थानीय सरकारसँग पनि हामी समन्वय भइरहेछ। उहाँले चाहिँ हिजो धेरै ठाउँमा चाहिँ जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर पनि जुन जुन ठाउँमा चाहिँ यो जोखिम हुनसक्छ भनेर त्यहाँ चाहिँ खबर गरिरहेको छ। स्कुलहरू बन्द गर्ने भने धेरै ठाउँमा स्कुलहरू बन्द हुँदैछन्। एकैचोटि ब्ल्याङ्केट एप्रोचमा गर्नुभन्दा पनि हामीले टार्गेटेड एप्रोचमा चाहिँ काम थालेका छौँ। त्यसलाई टार्गेटेड एप्रोचमा कुन ठाउँमा चाहिँ हामीले बन्द गर्ने, सवारी साधनले कुन ठाउँमा गर्ने, जहाँ पानी परिरहेछ, जहाँ बाढी आउने जोखिम छ, जहाँ राति चाहिँ बाढी बढ्न सक्छ, जहाँ चाहिँ पहिरो जान सक्छ, त्यस्ता ठाउँमा हामीले चाहिँ बन्द गरिरहेका छौँ।
1: मानौ न रातिको समयमा अचानक पहिरो आकस्मिक बाढी आयो भने यो स्थानीय तहले पहिलो 30 मिनट भित्रमा के गर्ने भनेर एउटा त्यो कमान्ड सिस्टम तयार भइसकेको छ?
2: त्यो नर्मली चाहिँ हाम्रो के छ भने चाहिँ हाम्रो सेतु एप्स छ, कुनै ठाउँमा पहिरो गयो भनेपछि त्यो ठाउँमा ठाउँ ठाउँमा चाहिँ जिपिएस ट्याग गरेका चाहिँ डोजरहरू छन्, त्यो एकदम अटोमेटिक सिस्टम छ। अनि त्यहाँ नजिकको चाहिँ डोजर को छ भनेर चाहिँ त्यो डोजर अपरेटरलाई चाहिँ फोन जान्छ, त्यसपछि उसले नजिकको ठाउँमा गएर चाहिँ त्यस्तो अवस्थामा, तर हामीले रात्रिकालीन सवारी साधन चाहिँ रोकेका नै छौँ आकस्मिक बाहेक।
1: कुनै घटना भइहालेको थाहा पाइहाल्यो भनेदेखि कति मिनट भित्रमा पुग्छ हाम्रो उद्धार टोली त्यहाँ?
2: अब त्यो त डिपेन्डिङ हो, अब केस बाई केस हुन्छ। जस्तो कहाँनिर छ भन्ने हिसाबले हाम्रो 5 वटै प्रथना सेनाको पनि त्यो तयारी अवस्थामा रहेको छ, त्यो घटना चाहिँ त्यो रेस्पोन्स टोलीबाट कति टाढा छ भन्ने कुराले चाहिँ त्यसलाई डिटरमाइन गर्छ। अब आधा घन्टादेखि कुनै ठाउँमा 1 घन्टा पनि लाग्न सक्छ, कुनै बेला 5 मिनट पनि लाग्न सक्छ,
1: भनेको बढीमा 1 घन्टा
2: हो, बढीमा 1 घन्टा।
1: रेस्पोन्सको मामलामा राज्यको तर्फबाट केन्द्रदेखि स्थानीय तहसम्म सुरक्षा निकायदेखि सबै जुट्दाखेरि यो बेलामा चाहिँ सरकारले यसपालि यदि त्यस्तो भवितव्य भइहाल्यो भनेदेखि अपगाल अपजास बेवर्न नपर्ला भनेर ढुक्क हुन सक्छौँ?
2: अब त्यो अहिलेसम्म चाहिँ त्यही ढुक्कै भएर चाहिँ हामीले काम गरिरहेका छौँ। अब त्यति गर्दा पनि अब कहीँनिर चाहिँ कुनै एकदमै चाहिँ क्याटास्ट्रोफिक अवस्था भयो, जस्तो उच्च हिमाली क्षेत्रमा ठुलो हिमपात भएको छ, त्यो हिमपातले नै कुनै अर्को सिचुएसन ल्यायो भनेपछि त्यो फरक विषय होला। बस बाहिरको विषय भन्दा बस भित्रको विषयको सन्दर्भमा चाहिँ हामी ढुक्क छौँ।
0: प्राधिकरणका कार्यकारी निर्देशक उप्रेती संघको थप कुराकानी शुक्रबारे बहसमा प्रसारण हुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले हप्ताको 160 बुलेटसम्म ग्यास ल्याउन कूटनीतिक पहल भइरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शाह,
3: भन्सार क्लियरेन्सको समय घटाउन अर्थ मन्त्रालय, बाटोमा हुने जाम तथा आगमन व्यवस्थापनको लागि गृह मन्त्रालय र नियमित रूपमा आउने 100 बुलेट ग्यासलाई अस्थायी रूपमा 1 हप्तासम्म 160 बुलेटसम्म पुर्याउन परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल समेत अगाडि बढाइयो। साथै हाल मुलुकमा पेट्रोल डिजल र हवाई इन्धनको कुनै पनि अभाव नरहेको समेत अनुरोध गर्दछु।
0: सर्वोच्च अदालतले लेखक भरत मणि दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ। बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाईपछि न्यायाधीश द्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले रिहा गर्न प्रहरीलाई आदेश दिएको हो। दाहाललाई मोरङको बिलबारीबाट आइतबार पक्राउ गरिएको थियो। युट्युब च्यानल मार्फत भू राजनीतिक र उच्च राजनीतिक व्यक्तिबारे भ्रामक अभिव्यक्ति दिँदै प्रचार गरेको आरोप दाहाल विरूद्ध थियो। अब खबर फटाफट।
1: भारी वर्षाको सम्भावनासँगै लमजुङका 5 पालिकामा विद्यालय विदा, बेसी सहर, सुन्दर बजार र मध्य नेपाल सहित केौलोसथर र दोर्दी गाउँपालिकाका विद्यालयमा भोलि 1 दिन र मध्य नेपाल नगरपालिकामा 2 दिन पठन पाठन नहुने। साथै प्रदेशका 27 ठाउँमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्न खेलकुद मन्त्रालय, खेलकुद परिषद र शहरी विकास विभाग बीच समझदारी, आउँदो 3 वर्षभित्र 8,000 दर्शक क्षमताका 10 वटा फुटबल रंगशालाको स्तर उन्नति र 8 वटा ठूला शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने लक्ष्य। कञ्चनपुर र कैलालीमा सेनाले राखेको सर्पदंश उपचार केन्द्रबाट 29 महिनामा 1,246 जनाको उपचार कञ्चनपुरको अर्जुनी ब्यारेक परिसर र कैलाली बडैपुरको कालीरक्षागढ परिसरको सर्पदंश उपचार केन्द्रबाट वैशाख यता 106 महिला र 72 पुरुषको उपचार गरियो।
0: र 20 एशियन गेम्स अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा पुगेको छ। जापानको तोकाई सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई 34-25 ले हराउँदै नेपाल सेमी फाइनलमा पुगेको हो। अब नेपालले फाइनल प्रवेशका लागि भोलि शुक्रबार खेल्नेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो PFBS गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा अविरल वर्षासँगै जोखिम पनि यथावत, वर्षाको सम्भावित प्रवृत्तिबारे मौसम विभागकी महानिर्देशक भन्छन्।
1: राति पनि कन्टिन्यू नै हुनेछ देखिन्छ यो वर्षा चाहिँ, अन्य प्रदेशमा पनि भारी छ अनि त्यसपछि चेतुमिनी प्रदेशमा पनि भारी नै छ।
0: जोखिम घटाउन मुख्य राजमार्गहरूमा कस्तो सावधानी अप्नाइएको छ?
2: जोखिमलाई ध्यानमा राखेर नारायणघाट मुगलिन सडक बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ। पृथ्वी हाइवे पनि बन्द गर्ने निर्णय भएको छ।
0: र चिनिया राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा व्हाइट हाउसमा स्वागत। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। एक दशकपछि वाशिङटनको पहिलो भ्रमणमा रहेका चिनिया नेता सी जिनपिङलाई राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनलाई सैन्य ब्यान्डले सम्मान व्यक्त गरेको थियो भने चीन र अमेरिकाको झण्डा फहराइएका थिए। दुई नेताबीचको वार्ता आर्टिफिसियल इन्टेलिजेन्स र व्यापार युद्ध समाधानमा केन्द्रित रहने ठानिएको छ। भव्य स्वागत गरिएको भए पनि विश्वका दुई शक्तिशाली देशहरू बीचको तनाव समाधानमा ठोस उपलब्धि हासिल हुनेमा विश्लेषकहरूले शंका व्यक्त गरेका छन्। एकजना संघीय न्यायाधीशले राष्ट्रपति ट्रम्पले तीनवटा संचार गृहका पत्रकारहरूको व्हाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध उल्टाएको केही समयपछि नै ती संचार माध्यमका पत्रकारहरूको राष्ट्रपति कार्यालयसम्मको पहुँच रोकिएको छ। सीएनएन, पोलिटिको र एमएस नाउका केही कर्मचारीहरूले आफ्नो प्रवेश अनुमति पत्र जफत गरिएको बताएका छन्। केहीलाई प्रवेश दिइएको थियो। संचार माध्यमसँगको द्वन्द्वका माझ अदालतको आदेशलाई ट्रम्प विरुद्धको धक्काका रूपमा लिइएको छ। अमेरिकाको संघीय जाँच ब्युरो एफबीआईले आफ्नो कम्प्युटर प्रणालीमा भएको देखिएको साइबर आक्रमणबारे सक्रिय र आक्रमक अनुसन्धान गरिरहेको बताएको छ। ह्याकरहरूले एफबीआईका सबै कर्मचारीहरूको व्यक्तिगत विवरण चोरी गरेको दावी गरेका छन्। साइनी हन्टर्स नामक साइबर अपराधी समूहले आफूहरूसँग लगभग 38,000 व्यक्तिको विवरण रहेको दावी गरेको छ। त्यसमा प्रत्येक एफबीआई एजेन्टको नाम, पद, ब्याज नम्बर तथा घरको ठेगाना र फोन नम्बर जस्ता व्यक्तिगत विवरण समावेश रहेको बताइएको छ। खबरहरूमा चोरी गरिएको डेटाबेसमा कर्मचारीहरूको काम सम्बन्धी जानकारी पनि समावेश भएको उल्लेख गरिएको छ, जसमा चिनिया जासुसहरू, रुसी गुप्तचर निकाय तथा लागू औषध गिरोह विरुद्धका संवेदनशील अभियानहरू सम्बन्धी विवरण समेत हुन सक्ने जनाइएको छ। अस्ट्रेलियाले ओपन एआईसँग आबद्ध एउटा एआई एजेन्टले स्वास्थ्य सेवाको पोर्टल ह्याक गरिदिएपछि आपतकालीन समीक्षा सुरु गरेको छ। सरकारले कसरी यस्तो हुन पुग्यो र कुनै कानूनको उल्लङ्घन भयो वा भएन भन्ने जाँच गर्न एउटा कार्यदल गठन गरेको छ। प्रधानमन्त्री एन्थनी एल्बनिजीले भने, मैले ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम ओल्टम्यानसँग कुरा गरेर यो घटनाप्रति अस्ट्रेलियाको गम्भीर चिन्ता व्यक्त गरे र मैले असन्तुष्टि जनाए कि उक्त कम्पनीलाई के भएको थियो भनेर सरकारलाई जानकारी उपलब्ध गराउन अति धेरै समय लाग्यो। जुन प्रकृतिको घटना भयो त्यो अमान्य छ। अस्ट्रेलियाका प्रधानमन्त्री जुनमा भएको उक्त ह्याकिङबारे क्यानबेरालाई यो महिना मात्रै जानकारी उपलब्ध गराइएको थियो। र भारतका विपक्षी दलहरूले देशका प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। 10,00,000 नागरिकलाई मतदाता सूचीबाट हटाउने उनको कदमप्रति आयोगका अन्य आयुक्तहरूले असहमति जनाएका विवरणहरू प्रकाशित भएपछि राजीनामाको माग गरिएको हो। बीजेपी र निर्वाचन आयोग दुवैले ती आरोपहरू अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा गैरातीदेखि भइरहेको अविरल वर्षासँगै विपदको जोखिम पनि कायमै रहेको अधिकारीहरूले बताएका छन्। केही नदी तथा खोलामा पानीको सतह बढेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अप्नाउन भनिएको छ। जोखिम बढ्दै गएपछि देशका कतिपय प्रमुख राजमार्गमा रातिको समयमा सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ। एक रिपोर्ट। मौसम विभागका अधिकारीहरूका अनुसार गएको 24 घण्टामा देशका अधिकांश स्थानमा वर्षा मापन गरिएको छ। लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा र कोशीका केही ठाउँमा भारी वर्षा भएको बताइएको छ। बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा वर्षा भइरहेको हो। वर्षाको सम्भावित प्रवृत्तिबारे विभागकी महानिर्देशक अर्चना श्रेष्ठ भन्छन्,
1: राति पनि कन्टिन्यू नै हुनेछ देखिन्छ यो वर्षा चाहिँ। बागमती प्रदेशको पनि यो सिन्धुपाल्चोक दोलखामा पनि अलिकति वर्षा हुन सक्छ, भारीसम्म जान सक्छ त्यहाँ पनि होइन। गण्डकी प्रदेशमा पनि भारी छ अनि त्यसपछि चेतुमिनी प्रदेशमा पनि भारी नै छ। अरू ठाउँमा चाहिँ मध्यम भएर त्यो कन्टिन्युस नै वर्षा हुने चाहिँ देखिन्छ यो रातभरि चाहिँ।
0: यही मौसमी अवस्था अझै केही दिन कायम रहने भएकोले सतर्कता अपनाइरहनुपर्ने विपद व्यवस्थापन निकायका अधिकारीहरूले बताएका छन्। यद्यपि आजको वर्षाका कारण हालसम्म कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
4: अहिलेसम्म क्षतिको चाहिँ मानवीय क्षतिको चाहिँ डेटा आएको त छैन, तर अलिकति यो सडक अवरुद्ध भएका विषयहरू चाहिँ बिहानदेखि नै अलिअलि आइरहेका छन् र त्यो क्रम चाहिँ बिस्तारै बढ्दो क्रममा देखिन्छ।
0: जोखिम कायमै रहेका सन्दर्भमा आज देशका कतिपय स्थानमा विद्यालयहरू समेत बन्द गरिएका विवरण आएका छन्। भर्खरै नेपालले विनाशकारी बाढीको सामना गरेको सन्दर्भमा जोखिमयुक्त क्षेत्रका विद्यालय बन्द गर्नु उचित हुने ठानिएको शिक्षा मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले बीबीसीसँग बताए।
5: त्यो सन्दर्भमा पनि मन्त्रालयले चाहिँ लोकल लेभलसित कोर्डिनेसन गरेरै विद्यालयहरू चाहिँ सञ्चालन बन्दको प्रबन्ध मिलाउने भनेर अनुरोध गरेको थियो। त्यो सन्दर्भमा चाहिँ लोकल लेभलहरूले त्यहाँको स्थिति हेरेर विद्यालयहरू चाहिँ बन्द गरिराख्नु भएको छ।
0: नेपालका विभिन्न स्थानमा असोज 11 गतेसम्म वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। वर्षासँगै देशका कतिपय मुख्य राजमार्गहरूमा सतर्कता बढाइएको सन्दर्भमा केही बेर अघि हामीले सडक विभागका प्रवक्ता शुभराज नेउपानेलाई टेलिफोन सम्पर्क गरी सुरुमा यति बेला कुन कुन मुख्य सडकहरू प्रभावित छन् भनेर सोधेका छौँ।
2: अहिले यो हामीले सम्भावित जोखिमलाई ध्यानमा राखेर नारायणघाट मुगलिन सडक बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ। आज ठ्याक्कै रोकेको बाटो भनेको दिउँसो कान्ति हाइवे एकछिन रोकेको थियो भने त्यो हामीले खुलाइसकेका छौँ। अब बेलुका पानी पहिरो बाढीका कारण हुन सक्ने जोखिमहरूलाई मध्यनजर गरेर जिल्ला प्रशासनले विभिन्न सडकहरू बन्द गर्ने निर्णय गर्न सक्छ। त्यो अन्तर्गत पृथ्वी हाइवे पनि बन्द गर्ने निर्णय भएको छ।
0: अझै केही दिन वर्षा हुने पूर्वानुमान छ, त्यसले गर्दाखेरि चाहिँ आगामी दिनमा सडकहरू थप प्रभावित हुन सक्ने जोखिम चाहिँ कतिको कायमै रहेको तपाईँहरूको आकलन हो?
2: पहाडी भेगहरूमा जहाँ चाहिँ वर्षाको चाहिँ इन्टेन्सिटी अलिकति बढी हुन्छ त्यो ठाउँहरूमा चाहिँ प्री आइडेन्टिफाइड पहिराहरू त्यो ठाउँमा चाहिँ हामीले मेसिन सेट स्ट्यान्डबाय राखेका छौँ। अब कति ठाउँमा चाहिँ नयाँ पहिरोहरू पनि ट्रिगर गर्न सक्छ, ती कुराहरूलाई आकलन गरेर हामी चाहिँ पहिरो आउँदाखेरि सामान्य अवस्थामा 2 घन्टाभित्र पहिरो सफा गरेर कम्तीमा 1 वे यातायात सञ्चालन गर्ने स्ट्राटेजीका साथ हामी तयारी गरिरहेका छौँ।
0: अब अघि तपाईँले भन्नुभयो जोखिमको स्तर हेरेर स्थानीय तह स्थानीय प्रशासनहरूले सडक बन्द गर्ने सम्बन्धमा निर्णय लिइरहेका छन् भनेर। अब पृथ्वी हाइवेकै कुरा गरौँ र अन्य सडकहरूको कुरा गर्दाखेरि पनि अहिले राति रोक्ने भन्ने किसिमका सूचनाहरू आज दिउँसैदेखि आइराखेका छन्। यो जोखिमको स्तर चाहिँ के छ? यो भोलि र पर्सिको हकमा दिउँसो पनि बन्द हुन सक्ने स्थिति आउन सक्छ?
2: यो चाहिँ अब बेलुकाको पानी हेरेर अब स्थानीय प्रशासनले नै निर्णय गर्ने हो। जोखिम बढ्यो भने बन्द पनि हुन सक्छ, तर अहिलेलाई ठ्याक्कै दिउँसो बन्द गर्ने निर्णय भइसकेको छैन। अब सामान्य अवस्थामा बन्द गर्नु पर्दैन, तर जोखिमको चाहिँ अलिकति रिस्क बढ्यो भने चाहिँ बन्द गर्नुपर्ने हुन पनि सक्छ।
0: नेउपानेजी, सँगसँगै अब यो सडक भनेको चाहिँ देशको लाइफ लाइन पनि भयो, दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिको कुरा पनि योसँग जोडिएको विषय भयो। यो प्रभावित हुन नदिन चाहिँ मैले यो प्रश्न किन पनि सोधेको भने कृष्णवीर जस्ता अस्थायी रूपमा सञ्चालनमा ल्याइएका केही पोइन्टहरू पनि छन्, तिनीहरूको व्यवस्थापनको लागि चाहिँ के गरिराख्नु भएको छ तपाईँहरूले यतिखेर?
2: अहिलेलाई त हाम्रो टेम्पोररी म्यानेजमेन्टै हो यो बर्खाभरिलाई। अब जब यो बर्खा सकिन्छ त्यस पछाडि चाहिँ हामीले अध्ययनको काम सुरु गरिसकेका छौँ। यो बर्खापछि के गर्ने भन्नको लागि हाम्रो टेक्निकल स्टडीको काम भइरहेछ कृष्णवीरमा पनि। अहिलेको लागि चाहिँ हामीले स्ट्यान्डबाई मेसिनहरू नै राखेका हौँ। अहिले अब पहिरो गइहाल्यो भने सफा गर्ने, वासआउट भइहाल्यो भने ट्र्याक खोल्ने गरी तत्काल हामीले गर्न सक्ने अवस्था त्यही हो। तर लङ टर्ममा चाहिँ हामीले प्लानिङ गरिरहेका छौँ। र सेकेन्ड अल्टरनेटिभ भनेको चाहिँ हामीले अल्टरनेटिभ कोरिडोरहरूलाई पनि एकदम मेन्टेनेन्स गरेर इनकेस कुनै बाटो चाहिँ बिग्रिहालेको खण्डमा चलाउन नसक्ने अवस्थामा चाहिँ अल्टरनेटिभ कोरिडोरहरूबाट चाहिँ ट्रान्सपोर्ट म्यानेज गर्ने गरी त्यसको वर्कआउट गरिरहेको छ।
0: अन्तिममा चाहिँ अब यात्रा गर्नुपर्ने आवश्यकता भएका सर्वसाधारणका लागि सुरक्षाको हिसाबले के कस्ता सावधानी अप्नाउनु पर्ने तपाईँ देख्नुहुन्छ संक्षेपमा?
2: हाम्रो जुन सूचनाहरू आइरहेको छन् विभिन्न एजेन्सीबाट त्यसलाई चाहिँ एकदम सिरियसली हेरिदिनु होला। कति ठाउँमा चाहिँ हाम्रो डिसिप्लिनहरू पनि अलिकति फलो नभएको देखिन्छ, त्यही भएर कतै पहिरो गइरहेछ भने गाडी जबरजस्ती नहालिदिनु होला। सुरक्षा कर्मीहरूले दिनुभएको चाहिँ इन्फर्मेसनहरूलाई चाहिँ सिरियसली पालना गरिदिनु होला भन्न चाहन्छु।
0: सडक विभागका प्रवक्ता शुभराज नेउपाने। अब एकैछिन लागौँ कर्णालीतर्फ। प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न कर्णालीका कतिपय क्षेत्रमा वृक्षारोपण र तटबन्ध निर्माणलाई तीव्रता दिइएको छ। हिमाली क्षेत्रमा अधिकांश घरहरू भिरालो जमिनमा निर्माण हुने भएकाले त्यस्ता बस्तीहरू प्राकृतिक विपदको जोखिममा पर्ने गरेका छन्। जुम्लाबाट कृष्णमाया उपाध्यायको रिपोर्ट।
6: एक बच्चा एक बिरुवा भन्ने नाराका साथ घर घरमा बिरुवा रोप्न थालेपछि यसले वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न थालेको बताउँछिन् जुम्लाको चन्दनाद नगरपालिका दशकी देवकी खत्री।
7: विभिन्न प्रकारका विपदहरू निम्ति आएको छ, त्यसलाई चाहिँ निराकरण गर्नको लागि बालबालिकाहरूलाई वृक्षारोपण कार्यक्रममा राम्रोसँग सचेत गरायौं। अहिले चाहिँ मेरो घरमा चाहिँ मेरो बच्चाले एउटा किमोको बिरुवा रोपिरहेछ।
6: बालबालिका र विद्यालयहरूलाई लक्षित गरेर आफूहरूले यस वर्ष मात्र 2285 धुपी र किमोको बिरुवा रोपिएको बताउँछन् वर्ल्ड भिजन इन्टरनेशनल नेपाल क्षेत्र विकास कार्यक्रम जुम्लाका जिल्ला संयोजक देश बहादुर रावल।
8: 1930 बालबालिका दिएछौँ भने अरू हामीले जम्मा जम्मी चाहिँ 285 बिरुवा वितरण गरेको, विद्यालयको प्राङ्गणहरूमा बिरुवाहरू रोप्ने, त्यसको संरक्षण कसरी गर्न सकिन्छ भनेर उहाँलाई अभिमुखीकरण गरेर अनि काम गरेका छौँ।
6: माथिल्लो कर्णालीको डोल्पा, मुगु, हुम्ला, कालीकोट र जुम्ला जिल्लामा बाढी पहिरो नियन्त्रण गर्नको लागि वृक्षारोपणको साथ साथै तटबन्दीको काम गर्दै आएको बताउँछन् भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लामा कार्यरत अधिकृत सरोज खनाल।
9: नदीको क्षेत्रमा के हुन्छन् पहिरो नियन्त्रणको हिसाबले त्यो ठाउँमा लाउन योग्य छन्, त्यही हिसाबले स्थानीय वासीहरूकै सिफारिस अनुसार बोट बिरुवाएर हाम्रो लगाउनेछ।
6: कर्णालीको 10 जिल्ला मध्ये माथिल्लो कर्णालीका 5 जिल्लामा स्थानीय स्तरमा सजिलै उपलब्ध हुने बैंस, ओखर, धुपी र किम्बुको बिरुवा समेत रोपेर वातावरण संरक्षणमा जोड दिँदै आएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका चिनिया राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनीहरू बीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ किनकि एआई, व्यापार, इरान युद्ध सहित कैयौं विषयहरूमा दुई नेताहरूबीच मतभेद छ। राजकीय भ्रमणमा हिजो वाशिङटन डीसी पुगेका सीलाई विमानस्थलमा नै पुगेर ट्रम्पले स्वागत गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट, फणीन्द्र दाहालबाट।
3: दुवै देशका निम्ति व्यापार एउटा प्रमुख प्राथमिकताको मुद्दा हो। यसै हप्ता राष्ट्रसङ्घीय महासभाको छेको पारेर अमेरिका र चीनका अधिकारीहरूले व्यापार सम्बन्धी वार्ताहरू गरेका थिए तर त्यसमा प्रगति नभएको स्रोतहरूले बीबीसीलाई बताएका छन्। ट्रम्पका कर सम्बन्धी नीतिहरूका कारण सुरु भएको व्यापार युद्धबाट पछि हट्न दुवै देश तयार छैनन्। अघिल्लो वर्ष दुई नेताबीचको वार्तामा व्यापार सम्बन्धी विवादलाई नोभेम्बरसम्म थाँती राख्न सहमति भएको थियो। आर्टिफिसियल इन्टेलिजेन्स, एआईको नियमन पनि दुई नेताको एजेन्डामा छ। चीनले एआई सहित आफ्नो प्रविधि क्षेत्रलाई नियमन गरेको छ तर अमेरिकाले त्यसो गरिसकेको छैन। ट्रम्पले हालैका हप्ताहरूमा एआईको नियमन खुकुलो बनाउनुपर्ने बताउँदै आएका छन्। एआईलाई धेरै नियमको दायरामा ल्याउँदा उक्त प्रविधिमा चीनभन्दा अघि रहने अमेरिकी प्रयासमा बाधा पुग्ने ट्रम्पले तर्क गर्ने गरेका छन्। ट्रम्प र सी बीचको कुराकानीमा ताइवानलाई अमेरिकाले दिइरहेको समर्थनको मुद्दाले पनि प्रवेश पाउने ठानिएको छ। ट्रम्पले ताइवानलाई हतियार प्याकेज उपलब्ध गराउने समय तालिका ढिलो गरिदिएका छन्। राष्ट्रपति सीले उक्त स्थगन कायम राख्न ट्रम्पलाई मनाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न कायम छ। बेजिङबाट बीबीसीकी लाउरा बिकर भन्छिन्, सन् 2017 पहिलो पटक डोनाल्ड ट्रम्पलाई भेट्दा भन्दा धेरै बलियो अवस्थामा अहिले सी छन्। त्यसबेला चीन अमेरिकी व्यापार र प्रविधिमा अति निर्भर थियो तर पछिल्लो 9 बेजिङले उक्त जोखिम व्यवस्थापनमा धेरै समय निर्वाह गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: मूल्यवृद्धि नियन्त्रणको विषयलाई लिएर मन्त्री र सांसद बीच राष्ट्रिय सभामा नोकझोक भएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाह र सांसद श्री कृष्ण अधिकारी बीच नोकझोक भएको हो। सांसद अधिकारीले मन्त्री शाहलाई सरकारले मूल्यवृद्धि नियन्त्रणमा बेवास्ता गरेको भन्दै प्रश्न सोध्नु भएको थियो। सांसद अधिकारीले बजारमा दाल, चामल, चिनी लगायतका उपभोग्य सामग्रीको मूल्य बढेको बताउनु भएको थियो।
1: ठूला चाडपर्व दशैं तिहार र छठ पर्वको मुखैमा सरकारी मूल्य सूची बिनै व्यापारीहरूले मनलाग्दी मूल्य लिने गरेको उपभोक्ताको व्यापक गुनासो छ। भन्सार सर्वसाधारणको लागि सहज छैन। दैनिक उपभोग्य वस्तु ग्यास, दाल, चामल, खाने तेल मूल्य बढ्दो छ। अण्डाको मूल्य प्रति क्यारेट 615 पुगेको छ। कुखुराको मासु प्रति केजी 500 पुगेको छ। खसीको मासु 1700 र चिनीको प्रति केजी 170 पुगेको छ। कडा बजार अनुगमन र महँगीको नियन्त्रणको ठोस कदम बिना यथास्थितिमा आधारभूत विपन्न सर्वसाधारण जनताको भान्सामा चुलो बल्न सम्भव छ र मन्त्रीज्यू, म स्पष्टताको माग गर्दछु।
0: सांसद अधिकारीको प्रश्नको जवाफमा मन्त्री शाहले आरोप तथ्यसङ्गत नरहेको जवाफ दिनुभएको हो।
2: हजुरको प्रश्नप्रति हामी एकदम गम्भीर छौँ र हजुर चाहिँ आजै चाहिँ केही मार्टहरूमा जानुभयो भने 110 रुपियाँमा चिनी आजै पनि पाउनुहुन्छ। पाउनु भएन भने हामी चाहिँ तत्काल बजार अनुगमन गर्छौँ र हजुरको प्रश्नप्रति हामी थप निगरानी गर्न हामी सबै निकायसँग चाहिँ समन्वय पनि गर्छु। धन्यवाद।
0: पूरक प्रश्नमा सांसद अधिकारीले मन्त्रीबाट राम्रो जवाफ आएको तर बजारको स्थिति भने फरक रहेको जिकिर गर्नुभयो। मन्त्री शाहले बजारलाई प्रतिस्पर्धी बनाउन तीनवटै तहका सरकारको समन्वय आवश्यक रहेको बताउनुभयो। कालो बजारी, कृत्रिम अभाव जस्ता काम गर्नेलाई शून्य सहनशीलताको नीति अनुसार फिल्डमै कार्यवाही गरिँदै आएको उहाँको भनाइ छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन दिनुभएको छ। प्रतिनिधि सभामा जे विषयमा पनि नियमापत्ति हुन लागेको भन्दै अर्यालले नियमावलीको व्याख्या अनुसार आपत्ति जनाउन निर्देशन दिनुभएको हो।
3: मान्य सदस्यहरूबाट बैठकमा छलफलका क्रममा नियमापत्ति हुन स्वाभाविकै हो। यद्यपि जे विषयमा नियमापत्ति गरिएको हो सो भन्दा बाहिर गई आफ्ना भनाई राख्ने तथा बोल्नका लागि मात्र नियमापत्ति गर्ने कार्य शोभनीय देखिँदैन। माननीय सदस्यहरूले नियमावलीको व्याख्या तथा स्पष्ट आधार एवं औचित्य पुष्टि हुन सक्ने गरी नियमापत्ति गर्न सान्दर्भिक हुने बेहोरा जानकारी गराउँदछु।
0: पूर्वाधार विकास मन्त्रालयले मुलुकभर फुटबल, क्रिकेट र इन्डोर खेलकुदका 28 पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने भएको छ। खेलकुद पूर्वाधार निर्माण, स्वामित्व हस्तान्तरण तथा सञ्चालनलाई व्यवस्थित बनाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद बीच सम्झौता भएको छ। सम्झौता अनुसार पूर्वाधार विकास मन्त्रालयले खेलकुद पूर्वाधार निर्माण सम्बन्धी प्रक्रिया पूरा गर्नेछ। निर्माण सकिएका पूर्वाधारको सञ्चालन राष्ट्रिय खेलकुद परिषदले गर्नेछ। फुटबलका लागि मुख्य 10 शहरमा नयाँ निर्माणसँगै रंगशालाको स्तरोन्नति र विकास गरिनेछ। यस्तै प्रत्येक प्रदेशबाट फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा सहभागी हुने टोलीलाई सहयोग पुग्ने गरी 8,000 दर्शक क्षमताका फ्लड लाइट सहितका क्रिकेट पूर्वाधार निर्माण गरिनेछ। प्रत्येक प्रदेशमा भलिबल, बास्केटबल र कबड्डी लगायतका फ्रेन्चाइज इभेन्ट सञ्चालन गर्न सकिने बहुउद्देश्यीय इन्डोर स्टेडियम निर्माणका लागि बजेट विनियोजन भएको छ। फुटबलतर्फ झापा भद्रपुरको मेची रंगशाला र आदिवासी जनजागृति रंगशाला, पर्सा वीरगंजको नारायणी रंगशाला, चितवन रंगशाला, बाँकेको नेपालगंज रंगशाला लगायत रंगशालाको निर्माण तथा स्तरोन्नति गर्ने योजना छ। त्यस्तै क्रिकेटतर्फ जनकपुरको राम जानकी क्रिकेट रंगशाला, विराटनगरको बैजनाथपुर लगायत क्रिकेट रंगशालाको निर्माण र स्तरोन्नति गरिनेछ। भलिबल, बास्केटबल, कबड्डी लगायत इन्डोर खेलका फ्रेन्चाइज प्रतियोगिता गर्न सकिने गरी सातै प्रदेशमा बहुउद्देश्यीय इन्डोर स्टेडियम निर्माण गरिने मन्त्रालयले जनाएको छ। नमस्कार।
4: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: लगातारको वर्षाका बीच काठमाडौँ जन्ने प्रमुख पृथ्वी राजमार्गमा राति गाडी ठप्प छन्। सुरक्षा जोखिम कम गर्न भन्दै धादिङ प्रशासनले गाडी सञ्चालनमा रोक लगाइएको जनाएको छ। यात्रामा लगाइएको प्रतिबन्ध आज बिहिबार साँझ 8 बजेदेखि शुक्रबार बिहान भोलि बिहान 5 बजेसम्म कायम राखिएको छ। नुवाकोट प्रशासनले पनि सञ्चालनमा रहेका सड़कमा गाडी नचलाउन अनुरोध गरेको छ। सिद्धार्थ राजमार्गको तुभान सिद्ध बाबा सड़क खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। म्याग्दीका मुख्य दुईवटा सड़कमा आजदेखि 4 दिनका लागि रातको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै गृह मन्त्रालयले 77 जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै सेना प्रहरी तथा सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखेको जनाएको छ। कंग्रेसले 15 महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। कंग्रेसले महाधिवेशनका लागि परम्पराको सम्मान परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कंग्रेस अबको विकल्प भन्ने नारा तय गरेको छ। सो पार्टीले 16-19 असोजमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण गरेको छ। महाधिवेशन अन्तर्गत असोज 10 प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदैछ। पछिल्लो समय धनकुटामा पाकुबारीमा धान खेती गर्ने चलन बढ्दै गएको छ। स्थानीय तहको सहयोग र किसानको आफ्नै प्रयासमा पाके धानको खेती विस्तार भइरहेको हो। धनकुटाबाट गोपाल पराइली।
4: धनकुटा नगरपालिका वडा नम्बर 9 बाखोर बेलाराका वेद प्रसाद रोइलाको पाको बारीमा रोपिएको धानको बाला लाग्न थालेको छ। उहाँले अघिल्लो वर्ष 2 रोपनी बारीमा 11 मुरी धान फलाउनु भएको थियो। उहाँको पाको बारीमा एक छिमल चाहिँ काट्ने बेला भइसकेको छ भने पछौटे चाहिँ बाला लाग्न थालेको छ।
5: अलि अगुवा चाहिँ अब लगभग पाक्न लाग्यो। अब 8-10 दिनमा काट्नुहुन्छ। अलिक पछुवा लगाइरहेको थियो, त्यो चाहिँ निक्लिँदैछ। अघिल्लो वर्ष चाहिँ मेरो अलिक राम्रो, अहिलेको भन्दा अलिक राम्रो थियो। मेरो लगभग 11 मुरी जति फलेको थियो 2 रोपनीमा।
4: अघिल्लो वर्षसम्म धनकुटाको बेलाहारा छथर जोरपाटीको ताङ्खुवा तेलिया लगायतका क्षेत्रमा किसानले पाखो बारीमा धान लगाउँदै आएका थिए। तर पछिल्लो समय जिल्लाभर पाखो बारीमा धान लगाउने क्रम बढेको छ। यो वर्ष पाख्रीबास 5 डिकुरेका भीमबहादुर खड्का काले पहिलो पटक 2 टार बारीमा पाखे धान रोप्नु भएको छ।
6: 3 केजी बिउ राखेकामा 2.5 केजी जति रोप्यो, 2 टारमा रोपेको छ। अब अलिक ढिलो भयो, पानी बर्सात पानी नभएर बिउ राख्न, त्यसले गर्दाखेरि अलिक ढिलो भयो। अब के हुन्छ, अब नयाँ चिज होइन, त्यो भएर अब रोप्यो। अब नयाँ चिज हुनाले एउटा अनुसन्धानकै रूपमा छ भनौँ न अहिले। त्यो
4: किसानले आफ्नै प्रयासमा पाखो बारीमा धान क्षेत्र विस्तार गरिरहे पनि यसको व्यावसायिक सम्भावना बारे सरकारी निकायबाट पर्याप्त अध्ययन र प्रवर्धन हुन भने सकेको छैन। कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र बहादुर राणाले किसानले आफ्नै प्रयासबाट पाखो बारीमा धान उत्पादन गरिरहेको बताउनु भयो। उत्पादन सन्तोषजनक देखिए पनि कृषि ज्ञान केन्द्रले यसलाई लक्षित गरेर छुट्टै अनुसन्धान र प्रबोधनात्मक कार्यक्रम सञ्चालन नगरेको उहाँको भनाइ छ।
7: त्यो हाम्रो माथिबाट कार्यक्रम छैन त्यस्तो सर, हामीलाई त माथिबाट आउँछ, प्रदेशबाट जे जे छ त्यही मात्रै गर्छौँ। यहाँ हामीले आफ्नो खुसीले गर्न पाइँदैन, त्यो स्थानीय तहले गरेको।
4: अहिले धनकुटाका विभिन्न पालिकाहरूमा समेत पाको बारीमा धान खेती विस्तार भएको छ। किसानको बढ्दो आकर्षणलाई स्थानीय सरकारले पनि प्रोत्साहन गर्न थालेका छन्।
3: पूर्वाधार विकास मन्त्रालयले मुलुकभर फुटबल, क्रिकेट र इन्डोर खेलकुदका 28 पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने भएको छ।
8: खेलकुद पूर्वाधार निर्माण, स्वामित्व हस्तान्तरण तथा सञ्चालनलाई व्यवस्थित बनाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद बीच सम्झौता भएको छ। सम्झौता अनुसार पूर्वाधार विकास मन्त्रालयले खेलकुद पूर्वाधार निर्माण सम्बन्धी प्रक्रिया पूरा गर्नेछ। निर्माण सकिएका पूर्वाधारको सञ्चालन राष्ट्रिय खेलकुद परिषदले गर्नेछ। फुटबलका लागि मुख्य 10 शहरमा नयाँ निर्माणसँगै रंगशालाको स्तरोन्नति र विकास गरिनेछ। यस्तै प्रत्येक प्रदेशबाट फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा सहभागी हुने टोलीलाई सहयोग पुग्ने गरी 8,000 दर्शक क्षमताका फ्लड लाइट सहितका क्रिकेट पूर्वाधार निर्माण गरिनेछ। प्रत्येक प्रदेशमा भलिबल, बास्केटबल र कबड्डी लगायतका फ्रेन्चाइज इभेन्ट सञ्चालन गर्न सकिने बहुउद्देश्यीय इन्डोर स्टेडियम निर्माणका लागि बजेट विनियोजन भएको छ।
3: 20 एसियन गेम्स अन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनल पुगेको छ। जापानको तोकाई सिटिजन व्यायामशालमा भएको समचरणको अन्तिम खेलमा श्रीलङ्कालाई 34-25 हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो। पहिलो हाफमा 19-13 जित निकालेको नेपाल दोस्रो हाफमा 15-12 अघि रहँदै समग्रमा 34-25 विजयी भएको हो। यसअघि थाइल्यान्डले हराएको नेपाल चाइनिज ताइपेईसँग पराजित भएको थियो। सेमिफाइनलमा पुगेसँगै नेपालले महिला कबड्डीमा पदक जित्ने निश्चित भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: सरकारले विपद सम्बन्धी कार्यालय व्यवस्थित गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने भएको छ। यसका लागि गृह मन्त्रालयले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक तयार पारेको प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ। गम्भीर प्रकृतिको विपदबाट मृत्यु भएका व्यक्तिको शव खोजतलास भण्डारण तथा परिवारलाई हस्तान्तरण बेपत्ता हुनेको परिवारलाई उपलब्ध गराउनु पर्ने न्यूनतम राहत र बेपत्ता भएका व्यक्ति फेला नपरेमा मृत्युको न्यायिक घोषणा लगायतका व्यवस्थाका लागि विधेयक तयार पारिएको हो। मन्त्रालयले हाल सो विधेयकका सम्बन्धमा विधान ऐन 2081 बमोजिम सूचना प्रकाशित गरी सर्वसाधारणको राय माग गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु सम्बन्धी विपदपछिको समाधानमा पीडितले न्याय पाउनुपर्ने बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभाको उच्चस्तरीय सत्रका अवसरमा मन्त्री खनालले नेपालमा भदौ 10 गतेको बाढी अन्य देशमा पनि जान सक्ने भन्दै सचेत बनाउनु भएको हो।
4: To recognize that what happened in Nepal is not an isolated disaster, but a preview of what awaits many vulnerable nations. To understand that this crisis is not a distant headline, but a shared global reality. And to accept that the responsibility to act does not rest on the shoulders of vulnerable countries alone, it rests on all of us. I call upon you to treat climate action not as a charity, but
3: मन्त्री खनालले भोटेको सीमा आएको विपदलाई नियमित बाढी नमानिने बताउनु भएको छ।
4: What we experienced in Nepal was Himalayan tsunami and one of the tragic disasters we have experienced. But the larger looming threat is even more consequential. It is not only the devastation we mourn today, it is far greater danger that lies ahead if the world continues to look away. For this, I call upon heads of state and the government, ministers, philanthropists, the media, civil society, the private sector and academic community to rise to this moment with courage and clarity.
3: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार दोस्रो दिन पनि अन्तर्राष्ट्रिय उडान भएको छ। फ्लाइ दुबईले दैनिक एउटा उडान गर्ने तालिका अनुसार उडान भएको विमानस्थल कार्यालयले जनाएको छ। सो विमान पोखराबाट 143 यात्रु लिएर दुबई फर्किसकेको छ। विमान सेवाले बुधबार पहिलोपटक उडान भरेकोमा खराब मौसमका बीच पनि बिहिबार उडान गरेको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन दिनुभएको छ। प्रतिनिधि सभामा जे विषयमा पनि नियमापत्ति हुन लागेको भन्दै अर्यालले नियमावलीको व्याख्या अनुसार आपत्ति जनाउन निर्देशन दिनुभएको हो।
5: अन्य सदस्यहरूबाट बैठकमा छलफलका क्रममा नियमापत्ति हुन स्वाभाविकै हो। यद्यपि जे विषयमा नियमापत्ति गरिएको हो सोभन्दा बाहिर गई आफ्ना भनाइ राख्ने तथा बोल्नका लागि मात्र नियमापत्ति गर्ने कार्य शोभनीय देखिँदैन। माननीय सदस्यहरूले नियमावलीको व्याख्या तथा स्पष्ट आधार एवं औचित्य पुष्टि हुन सक्ने गरी नियमापत्ति गर्न सान्दर्भिक हुने बेहोरा जानकारी गराउँदछु।
3: मूल्यवृद्धि नियन्त्रणको विषयलाई लिएर मन्त्री र सांसदबीच राष्ट्रिय सभामा नोकझोक भएको छ।
6: आज बसेको राष्ट्रिय सभा बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाह र सांसद श्री कृष्ण अधिकारी बीच नोकझोक भएको हो। सांसद अधिकारीले मन्त्री शाहलाई सरकारले मूल्यवृद्धि नियन्त्रणमा बेवास्ता गरेको भन्दै प्रश्न सोध्नु भएको थियो। अधिकारीले बजारमा दाल चामल चिनी लगायतका उपभोग्य सामग्रीको मूल्य बढेको बताउनु भएको थियो।
7: ठूला चाडपर्व दशैं तिहार र छठ पर्वको मुखैमा सरकारी मूल्य सूची बिनाई व्यापारीहरूले मनलाग्दी मूल्य लिने गरेको उपभोक्ताको व्यापक गुनासो छ। भन्सार सर्वसाधारणको लागि सहज छैन। दैनिक उपभोग्य वस्तु ग्यास दाल चामल खाने तेल मूल्य बढ्दो छ। अन्डाको मूल्य प्रति क्यारेट 615 पुगेको छ। कुखुराको मासु प्रति केजी 500 पुगेको छ। खसीको मासु 1700 र चिनीको प्रति केजी 170 पुगेको छ। कडा बजार अनुगमन र महँगीको नियन्त्रणको ठोस कदम बिना यथास्थितिमा आधारभूत विपन्न सर्वसाधारण जनताको भान्सामा चुलो बल्न सम्भव छ र मन्त्रीज्यू म स्पष्टताको माग गर्दछु।
6: सांसद अधिकारीको प्रश्नको जवाफमा मन्त्री शाहले आरोप तथ्य संगत नरहेको जवाफ दिनुभएको हो।
2: हजुरको प्रश्न प्रति हामी एकदम गम्भीर छौँ र हजुर चाहिँ आज चाहिँ केही मार्टहरूमा जानुभयो भने 110 रुपियाँमा चिनी आजै पनि पाउनुहुन्छ।
3: अहिलेसम्मका खबर यति नै।
0: यो PFBS गोर्खा रेडियो हो।

0: KBS Gorkha Radio. Sanya Samudai Ma.
1: Relying Buddy.
0: On air.
1: App Ma.
0: Ani Smart Speaker Ma Bunhos.
2: Play BFBS.
1: You. BFBS Gorkha Radio Ho.
0: Radio. Gorkha Radio Ho.
3: बाढी पहिरो प्रभावित क्षेत्रबाट हवाई साधन मार्फत हालसम्म 4,242 जनाको उद्धार गरेको सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म ड्रोनबाट 36,317 किलोग्राम सामग्री ढुवानी गरिएको छ। रसुवा र नुवाकोटका त्रिशुली पारी कोलोनी, तुप्चे, दानसिंह, सामरी, भन्ज्याङ, कालिकाथान, मान्छेत लगायत स्थानमा आधार स्थापना गरी पैदल गस्तीबाट खोजी कार्य पनि भइरहेको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, तादिङ, चितवन र पूर्वी र पश्चिमी नवलपरासीका प्रभावित क्षेत्रमा 8,200 बढी सैनिक प्रत्यक्ष खटिएको सेनाले जनाएको छ। बेत्रावती नदीमा पुल जडानको तयारीका लागि उत्तर गया स्कुलदेखि बेत्रावती पुलसम्म चट्टान काट्ने र विस्फोटन गर्ने काम गरी करिब 200 मिटर ट्र्याक खोलिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपाली सीमाको बिहान शुक्रबार बिहान 5:45 सम्बोधन गर्दै हुनुहुन्छ। महासभाको 21 सत्र अन्तर्गत प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सत्रका वक्ताहरूले बोल्ने क्रमअनुसार ठ्याक्कै समय भने केही तलमाथि हुन सक्ने मन्त्रालयको सूचनामा उल्लेख छ। महासभा बैठकमा प्रधानमन्त्री शाहले जलवायु विपदको विषय उठाउने विश्वास गरिएको छ। आउँदा केही दिनसम्म हुने वर्षाले मुलुकभरकै दैनिक जनजीवन र क्षति समेत निन्दाउन सक्ने भन्दै मौसमविदेखि सबै तहका सरकारले सतर्कता अपनाउन आह्वान गरेका छन्। विपदबाट जोगिने र विपद भइहालेमा गर्ने कामका लागि सरकारले तयारीमा कुनै कसर बाँकी नराखेको दावी गरेको छ। विपद जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी निर्देशक धर्मराज प्रेति:
4: यो सम्भावित अवस्था त्यति नै गम्भीर यदि हुने हो भने प्राधिकरण कति तयार छ त्यो सामना गर्नका लागि?
5: यसपालि हामी धेरै नै संवेदनशील छौँ र 5 दिन अगाडि हामीले फोरकास्ट पनि दिएका छौँ। सबै 77 जिल्लालाई चाहिँ तयारी अवस्थामा राखेका छौँ। आजदेखि यातायातका साधन चाहिँ गुडाउनु पर्यो भनेपछि सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्रै गुडाउने भनेर भनेका छौँ। यातायातका साधनहरू रोक्नुपर्ने अवस्था भयो भने सुरक्षित ठाउँमा कहाँ रोक्दाखेरि चाहिँ सुरक्षित हुन्छ, कहाँ रोक्दाखेरि यात्रुलाई चाहिँ खाना बस्नुको चाहिँ सुविधा हुन्छ, त्यस्तो ठाउँमा रोक्ने, भरसक यात्रा नगर्ने, तर बाटोमा आएर चाहिँ अलपत्र नपरून् भनेर पनि हामी एकदम संवेदनशील भएर त्यसैमा काम गरिराखेका छौँ। स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर बनाएर चाहिँ काम गर्दैछौँ। त्यसमा जसो भनौँ बिबी हाइवे चाहिँ राति त बन्द हुन्छ, हामी अवलोकन गरिरहेका छौँ र त्यहाँ पानीको मात्रा 30-40 मिलिमिटर भन्दा माथि जान थाल्यो भनेपछि त्यसलाई आज रातिदेखि भोलि दिउँसैसम्म र अवस्था हेरेर हामी कति बेलासम्म त्यो बन्दलाई लम्ब्याउने भनेर त्यतातिर पनि हामीले काम गरिराखेका छौँ। कतै डुबान नहोस् भनेर बोटहरू पनि चाहिँ तयारी अवस्थामा राखिएको छ। सेना प्रहरी र उद्धारको जुन टिम उनीहरू पनि तयारी अवस्थामा राखिएको छ। अब पहिरो आयो भनेपछि सडक खोल्ने कामको लागि चाहिँ डोजरहरू पनि चाहिँ तयारी अवस्थामा राखिएको छ भने समग्रमा चाहिँ जे जे गर्नुपर्ने हुन्छ नि ती सबै काममा चाहिँ हामीले 77 जिल्ला अनि 3 सुरक्षा निकाय र स्थानीय सरकारलाई पनि प्रभावकारी रूपमा चाहिँ कसरी परिचालन गर्ने भन्ने कुराको कम्युनिकेसन र तयारी छ।
4: यो पूर्वानुमान गरे जस्तै यदि अवस्था हुने भयो भनेदेखि आउँदो यो 5 दिनमा कति बस्ती, कति मान्छे, कति महत्वपूर्ण पूर्वाधार प्रभावित हुन सक्ने अनुमान छ प्राधिकरणको?
5: समग्र एक्सपोजरको चाहिँ लेभल त अब धेरै छ। विगतको चाहिँ 18 लाख चाहिँ प्रभावित हुन्छन् भनेर निकालेका छौँ। त्योभन्दा अगाडि 19 लाख मानिस प्रभावित हुन सक्छन् भनेर पूर्वानुमान गरेका थियौँ। यस वर्ष नर्मल अवस्थामा 2 लाख परिवार मात्रै प्रभावित हुन सक्छ भनेर भनेका थियौँ। तर यो सिस्टम देशव्यापी रूपमा हिमालदेखि तराईसम्म नै यसको प्रभाव पर्ने देखिएको हुनाले नियरली चाहिँ अब 18 लाख मानिसहरू प्रभावित हुन सक्ने र त्यसमा पनि नदी किनारका मानिसहरूलाई चाहिँ बढी जोखिम हुन सक्छ भन्ने किसिमले चाहिँ हामीले इस्टिमेट गरेका छौँ।
4: जोखिमयुक्त बस्तीको सूची यदि तपाईँसँग छ भने यो आउँदो 5 दिन ती बस्तीका मान्छेलाई आवश्यक परिहालेमा सुरक्षित स्थानमा कसरी सार्दै हुनुहुन्छ?
5: त्यही गरी चाहिँ बाढी आयो भनेपछि सुरक्षित स्थान को हो भनेर चाहिँ त्यो आइडेन्टिफाई पनि भएको अवस्था छ। जस्तो स्कुलमा सार्ने या सुरक्षित चाहिँ सेल्टरमा सार्ने भन्ने खालको पनि त्यो कम्युनिकेसन स्थानीय स्तरमा भएको छ।
3: उप्रेतीसँगको थप कुराकानी शुक्रबारी बहसमा प्रसारण हुनेछ। अवैध हुन्डी मार्फत 1 अर्ब बढीको कारोबार गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले 1 अर्ब 3 करोड कारोबार गरेको आरोपमा धरान 13 ज्योति साईलाई पक्राउ गरेको जनाएको छ। ब्युरोका प्रवक्ता अनुप शमशेर जबराली श्रमिकले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपालभित्रै कारोबार गर्ने गरेको सूचनाका आधारमा साईलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ। साईले घरेली तथा साना उद्योग कार्यालय इटारी सुनसरीमा दर्ता रहेको साई मनी ट्रान्सफरको नामबाट 52 ब्याङ्क तथा वित्तीय संस्थामा रकम कारोबार गरेको पाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया समकक्षी सी जिनपिङसँग व्हाइट हाउसमा वार्ता गर्नुभएको छ। राष्ट्रपति सीले दुई देशका चासो सम्बन्धित रहेकाले आपसी विश्वासका लागि काम गर्नुपर्ने बताउनु भएको छ। चिनिया सरकारका पूर्व सल्लाहकार हेनरी वाङका अनुसार राष्ट्रपति सीले यो भ्रमणलाई विश्व समुदाय सामु चीनको उपस्थिति थप दरिलो बनाउन भरपूर उपयोग गर्नुहुनेछ। खबर यति नै, नमस्कार।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: गोर्खा रेडियो
1: सैन्य समुदायमा
0: लाइन भरी
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोर्खा रेडियो हो
1: गोर्खा रेडियो हो
3: परराष्ट्र मन्त्री श्री शेर खनालले देगु शान्ति निर्माणका लागि राष्ट्रिय स्वामित्व समावेशी राज्य संस्था र जवाबदेही शासन व्यवस्था अपरिहार्य रहेको बताउनु भएको छ। राष्ट्रसङ्घीय मुख्यालयमा पिस बिल्डिङ कमिसन पीबीसीको मन्त्री स्तरीय बैठकमा उहाँले राष्ट्रिय स्वामित्वलाई विश्वसनीय वैध र दिगो शान्ति निर्माणको आधारका रूपमा प्रस्तुत गर्नुभएको छ। मन्त्री खनालले दुई दशक अघि 2006 भएको विस्तृत शान्ति सम्झौताले दशक लामो सशस्त्र द्वन्द्वलाई मौलिक र राष्ट्रिय स्वामित्वको शान्ति प्रक्रिया मार्फत रूपान्तरण गरेको स्मरण गर्नुभएको छ। मन्त्री खनालले शान्ति निर्माण कुनै निश्चित बिन्दुमा पुगेर समाप्त हुने प्रक्रिया नभई पुस्तौंसम्म निरन्तर अघि बढ्ने सामाजिक सम्झौता भएको बताउनु भएको छ। उहाँले नेपालमा 8 सेप्टेम्बर 2025 भएको नागरिक जेएनजी आन्दोलनका क्रममा पनि लोकतान्त्रिक संस्थाले लचकता र सहनशीलता प्रदर्शन गरेको दावी गर्नुभएको छ। लगातारको वर्षाका बीच काठमाडौँ जोड्ने प्रमुख पृथ्वी राजमार्गमा राति गाडी ठप्प छन्। सुरक्षा जोखिम कम गर्न भन्दै धादिङ प्रशासनले गाडी सञ्चालनमा रोक लगाइएको जनाएको छ। यात्रामा लगाइएको प्रतिबन्ध बिहिबार साँझ 8 बजेदेखि शुक्रबार बिहान 5 बजेसम्म कायम राखिएको छ। नुवाकोट प्रशासनले पनि सञ्चालनमा रहेका सडकमा गाडी नचलाउन अनुरोध गरेको छ। सिद्धार्थ राजमार्गको दोभान सिद्ध बाबा सडक खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। म्याग्दीका मुख्य दुईवटा सडकमा 4 दिनका लागि रातको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै गृह मन्त्रालयले 17 जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै सेना प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको जनाएको छ। राजनैतिक टिप्पणीकार भरत दाहालले शक्ति केन्द्रको दबावमा पक्राउ परे पनि सर्वोच्च अदालतको आदेशमा रिहा भएको बताउनु भएको छ। अदालतको आदेशअनुसार प्रहरी हिरासत मुक्त भएपछि सञ्चारकर्मीसँग दाहालले प्रकाशित भइसकेको विषयमा बोलेकी भरमा बिना कारण पक्राउ गरिएको दावी गर्नुभएको छ।
4: मैले जति बोल्दैछु सबै ग्रेजोनको रिपोर्ट हो, मेरो आफ्नो कुरो केही पनि छैन, मैले सुरुमै राखेको छु। मैले भिडियो बनाउनुभन्दा 1 हप्ता अगाडि सामाजिक सञ्जालमा सबै आइसकेका छ, होइन, फेसबुकमा हालिया छ, टिकटकमा हालिया छ, सानातिना अनलाइनमा हालिया छ, तर त्यसको 1 हप्तापछि मैले बनाएको छु, उनले मुद्दा यसलाई बनाए, त्यसकारणले अब यसबाट मैले 1 वर्ष अगाडिको भिडियो ताने। मैले के बुझ्छु भन्छ भने नेपालको भू राजनीतिमा यिनलाई परिचालन जसले गरिरहेको छ उसलाई धक्का लागिरहेको छ, त्यसकारणले यो गिरफ्तारी त्यसले गराएको मैले त्यो बुझ्छु।
3: जेएनजी विद्रोहबारे ग्रेजोन अनलाइनमा आधारित विश्लेषण गर्दा पक्राउ गरिएकामा दाहाल अदालतको आदेशमा रिहा हुनुभएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन दिनुभएको छ। प्रतिनिधि सभामा जे विषयमा पनि नियमापत्ति हुन लागेको भन्दै अर्यालले नियमावलीको व्याख्या अनुसार आपत्ति जनाउन निर्देशन दिनुभएको हो।
5: मान्य सदस्यहरूबाट बैठकमा छलफलका क्रममा नियमापत्ति हुन स्वाभाविकै हो, यद्यपि जे विषयमा नियमापत्ति गरिएको हो सोभन्दा बाहिर गई आफ्ना भनाइ राख्ने तथा बोल्नका लागि मात्र नियमापत्ति गर्ने कार्य शोभनीय देखिँदैन। माननीय सदस्यहरूले नियमावलीको व्याख्या तथा स्पष्ट आधार एवं औचित्य पुष्टि हुन सक्ने गरी नियमापत्ति गर्न सान्दर्भिक हुने बेहोरा जानकारी गराउँदछु।
3: अब खबर फटाफट।
6: भारी वर्षाको सम्भावनासँगै लमजुङका 5 पालिकामा विद्यालय विदा। बेसी सहर, सुन्दर बजार र मध्य नेपाल सहित केौलसथार र दोर्दी गाउँपालिकाका विद्यालयमा भोलि 1 दिन र मध्य नेपाल नगरपालिकामा 2 दिन पठन पाठन नहुने। साथै प्रदेशका 27 ठाउँमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्न खेलकुद मन्त्रालय, खेलकुद परिषद र सहर विकास विभाग बीच समझदारी। आउँदो 3 वर्षभित्र 8,000 दर्शक क्षमताका 10 वटा फुटबल रङ्गशालाको स्तर उन्नति र 8 वटा ठुला सहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने लक्ष्य। कञ्चनपुर र कैलालीमा सेनाले राखेको सर्वप्रथम उपचार केन्द्रबाट 29 महिनामा 1,246 जनाको उपचार। कञ्चनपुरको अर्जुनी ब्यारेक परिसर र कैलाली बडैपुरको कालीरक्षागढ परिसरको सर्वप्रथम उपचार केन्द्रबाट वैशाख यता 106 महिला र 72 पुरुषको उपचार गरियो। भदौ 10 को भोटेकोशी बाढीपछि टिमरे क्षेत्रबाट 338 ट्रक कन्टेनर हराए। ट्रक कन्टेनर सहित 441 चालक, सहचालक र व्यवसायी समेत सम्पर्कविहीन भएको ट्रक यातायात महासंघको तथ्याङ्क।
3: र एमाले केन्द्रीय कमिटीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई वरिष्ठ नेता मनोनित गर्ने सहित 22 निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठकपछि महासचिव शङ्कर पोखरेलले विज्ञप्ति जारी गर्दै भण्डारीलाई दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेता मनोनित गरिएको जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: दुबई पोखरा दुबई सीधा उडान शुरू भएको दोस्रो दिन यात्रुको संख्या उत्साहजनक देखिएको छ। फ्लाई दुबईले बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 165 यात्रु क्षमताको जहाजबाट नियमित उडान शुरू गरेको थियो। दोस्रो दिन पनि दुबई पोखरा उडान मार्फत 122 यात्रु पोखरा अवतरण गरेका थिए। पोखराबाट दुबईका लागि 143 जनाले यात्रा गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरोलाले जानकारी दिनुभएको छ। पोखराबाट विश्वका धेरै सहरसँग सीधा हवाई सम्पर्क स्थापित गर्ने उद्देश्यले 2079 पुष 17 गतेदेखि सञ्चालन आयोगको विमानस्थल लामो समय आन्तरिक उडानमा सीमित थियो। फ्लाई दुबईले सन् 2027 मार्च 26 अर्थात् आगामी 6 महिनाका लागि टिकट बुकिङ खुला गरिसकेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु सम्बन्धी विपदपछिको समाधानमा पीडितले न्याय पाउनुपर्ने बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभाको उच्चस्तरीय सत्रका अवसरमा मन्त्री खनालले नेपालमा भदौ 10 गतेको बाढी अन्य देशमा पनि जान सक्ने भन्दै सचेत बनाउनु भएको छ।
4: To recognize that what happened in Nepal is not an isolated disaster but a preview of what awaits many vulnerable nations. To understand that this crisis is not a distant headline but a shared global reality and to accept that the responsibility to act does not rest on the shoulders of vulnerable countries alone, it rests on all of us. I call upon you to treat climate action not as a charity but as a matter of justice.
3: Mantri Khanalle bhoteko sima aayeko bipadlai niyamit badi namanine batanu bhayeko cha.
4: What we experienced in Nepal was Himalayan tsunami and one of the tragic disasters we have experienced. But the larger looming threat is even more consequential. It is not only the devastation we mourn today, it is far greater danger that lies ahead if the world continues to look away. For this, I call upon heads of state and the government, ministers, philanthropists, the media, civil society, the private sector, and academic community to rise to this moment with courage and clarity.
3: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा अबको केही घण्टामा सम्बोधन गर्दै हुनुहुन्छ। उहाँले नेपाली समयको शुक्रबार बिहान 6:45 बजे सम्बोधन गर्न लाग्नु भएको हो। महासभाको 81 सत्र अन्तर्गत प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सत्रका वक्ताहरूले बोल्ने क्रमअनुसार ठ्याक्कै समय भनेकै तलमाथि हुन सक्ने मन्त्रालयको सूचनामा उल्लेख छ। सरकारले विपद सम्बन्धी कार्यालय व्यवस्थित गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने भएको छ। यसका लागि गृह मन्त्रालयले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न भनेको विधेयक तयार पारेको प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ। गम्भीर प्रकृतिको विपदबाट मृत्यु भएका व्यक्तिको शव खोजतलास भण्डारण तथा परिवारलाई हस्तान्तरण बेपत्ता हुनेको परिवारलाई उपलब्ध गराउनुपर्ने न्यूनतम राहत र बेपत्ता भएका व्यक्ति फेला परेमा नपरेमा मृत्युको न्यायिक घोषणा लगायतका व्यवस्थाका लागि विधेयक तयार पारिएको हो। मन्त्रालयले सो विधेयकका सम्बन्धमा विधान ऐन 2081 बमोजिम सूचना प्रकाशित गरी सर्वसाधारणको राय माग गरेको छ। पूर्वाधार विकास मन्त्रालयले मुलुकभर फुटबल क्रिकेट र इन्डोर खेलकुदका 28 पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने भएको छ।
5: खेलकुद पूर्वाधार निर्माण स्वामित्व हस्तान्तरण तथा सञ्चालनलाई व्यवस्थित बनाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद बीच सम्झौता भएको छ। सम्झौता अनुसार पूर्वाधार विकास मन्त्रालयले खेलकुद पूर्वाधार निर्माण सम्बन्धी प्रक्रिया पूरा गर्नेछ। निर्माण सकिएका पूर्वाधारको सञ्चालन राष्ट्रिय खेलकुद परिषदले गर्नेछ। फुटबलका लागि मुख्य 10 शहरमा नयाँ निर्माणसँगै रङ्गशालाको स्तरोन्नति र विकास गरिनेछ। यस्तै प्रत्येक प्रदेशबाट फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा सहभागी हुने टोलीलाई सहयोग पुग्ने गरी 8,000 दर्शक क्षमताका फ्लड लाइट सहितका क्रिकेट पूर्वाधार निर्माण गरिनेछ। प्रत्येक प्रदेशमा भलिबल बास्केटबल र कबड्डी लगायतका फ्रेन्चाइज इभेन्ट सञ्चालन गर्न सकिने बहुउद्देश्यीय इन्डोर स्टेडियम निर्माणका लागि बजेट विनियोजन भएको छ।
3: राष्ट्रसङ्घीय महासभामा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बोल्ने बेलामा विभिन्न देशका सयौं प्रतिनिधि हलबाट बाहिर निस्केका छन्।
6: I request an order in the hall, please.
7: Mr. President, before I begin,
2: If there are any other moral cowards who haven't yet left this hall, please do so now.
3: नेतन्याहुले गाजामा कत्लेआम गरेको आरोपलाई अस्वीकार गर्नुभएको छ. अहिलेसम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: गएको 12 घण्टामा इलाम, झापा र पाल्पारमा सबैभन्दा धेरै वर्षा भएको छ। मौसम विभागले पूर्वानुमान गरे जस्तै इलाममा 74 र झापामा 84 मिलिमिटर पानी पर्दा पाल्पामा 62 मिलिमिटर वर्षा भएको हो। विभागको वर्षा मापन केन्द्रका अनुसार वर्षा निरन्तर भइरहेको छ। काठमाडौँमा पनि रातभर वर्षा भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार बङ्गालको खाडीमा बनेको गहिरो न्यूनचापीय प्रणाली र अझै फिर्ता नभएको मनसुनका कारण देशभर वर्षा बढेको छ। सचिवालयका अनुसार आज लुम्बिनी, कर्णाली र गण्डकीका 14 जिल्लाका ससाना खोलामा आकस्मिक बाढीको उच्च जोखिम औँलाइएको छ। यस्तै भोलि र पर्सि कर्णाली, भेरी, राप्ती, बबई लगायत नदीको जलस्तर उल्लेख्य बढ्न सक्ने, साथै प्रदेशका केही ससाना नदीमा बाब आकस्मिक बढ्न सक्ने भनिएको छ। परराष्ट्र मन्त्री श्री सिर्खनालले दिगो शान्ति निर्माणका लागि राष्ट्रिय स्वामित्व, समावेशी राज्य संस्था र जवाबदेही शासन व्यवस्था अपरिहार्य रहेको बताउनु भएको छ। राष्ट्रसङ्घीय मुख्यालयमा पिस बिल्डिङ कमिसन पीबीसीको मन्त्री स्तरीय बैठकमा उहाँले राष्ट्रिय स्वामित्वलाई विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको आधारका रूपमा प्रस्तुत गर्नुभएको छ। मन्त्री खनालले दुई दशक अघि 2006 भएको विस्तृत शान्ति सम्झौताले दशक लामो सशस्त्र द्वन्द्वलाई मौलिक र राष्ट्रिय स्वामित्वको शान्ति प्रक्रिया मार्फत रूपान्तरण गरेको स्मरण गर्नुभएको छ। मन्त्री खनालले शान्ति निर्माण कुनै निश्चित बिन्दुमा पुगेर समाप्त हुने प्रक्रिया नभई पुस्तौंसम्म निरन्तर अघि बढ्ने सामाजिक सम्झौता भएको बताउनु भएको छ। उहाँले नेपालमा 8 सेप्टेम्बर 2025 भएको नागरिक जेएनसी विद्रोहका क्रममा पनि लोकतान्त्रिक संस्थाले लचकता र सहनशीलता प्रदर्शन गरेको दावी गर्नुभएको छ। आउँदा केही दिनसम्म हुने वर्षाले मुलुकभरकै दैनिक जनजीवन र क्षति समेत निम्ताउन सक्ने भन्दै मौसमविदले सबै तहका सरकारले सतर्कता अपनाउन आह्वान गरेका छन्। विपदबाट जोगिने र विपद भइहालेमा गर्ने कामका लागि सरकारले तयारीमा कुनै कसर बाँकी नराखेको दावी गरेको छ। विपद जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी निर्देशक धर्मराज उप्रेती,
4: यो सम्भावित अवस्था त्यति नै गम्भीर यदि हुने हो भने प्राधिकरण कति तयार छ त्यो सामना गर्नका लागि?
5: यसपालि हामी धेरै नै संवेदनशील छौँ र 5 दिन अगाडि हामीले फोरकास्ट पनि दिएका छौँ। सबै 77 जिल्लालाई तयारी अवस्थामा राखेका छौँ। आजदेखि यातायातको साधन चाहिँ गुडाउनु पर्यो भनेपछि सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्रै गुडाउने भनेर भनेका छौँ। यातायातका साधनहरू रोक्नुपर्ने अवस्था भयो भने सुरक्षित ठाउँमा कहाँ रोक्दाखेरि चाहिँ सुरक्षित हुन्छ, कहाँ रोक्दाखेरि यात्रुलाई चाहिँ खाना बस्नुको चाहिँ सुविधा हुन्छ, त्यस्तो ठाउँमा रोक्ने, भरसक यात्रा नगर्ने, तर बाटोमा आएर चाहिँ अल्पत्र नपरून् भनेर पनि हामी एकदम संवेदनशील भएर त्यसैमा काम गरिराखेका छौँ। स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर बनाएर चाहिँ काम गर्दैछौँ त्यसमा। जसो भनौँ, बिबी हाइवे चाहिँ राति त बन्द हुन्छ, हामी अवलोकन गरिरहेका छौँ र त्यहाँ पानीको मात्रा 30-40 मिलिमिटर भन्दा माथि जान थाल्यो भनेपछि त्यसलाई आज रातिदेखि भोलि दिउँसैसम्म र अवस्था हेरेर हामी कति बेलासम्म त्यो बन्दलाई लम्ब्याउने भनेर त्यतातिर पनि हामीले काम गरिराखेका छौँ। कतै डुबान नहोस् भनेर बोटहरू पनि चाहिँ तयारी अवस्थामा राखिएको छ। सेना प्रहरी र उद्धारको जुन उनीहरू पनि तयारी अवस्थामा राखिएको छ। अब पहिरो आयो भनेपछि सडक खोल्ने कामको लागि चाहिँ डोजरहरू पनि चाहिँ तयारी अवस्थामा राखिएको छ भने समग्रमा चाहिँ जे गर्नुपर्ने हुन्छ नि ती सबै काममा चाहिँ हामीले 77 जिल्ला अनि 3 सुरक्षा निकाय र स्थानीय सरकारलाई पनि प्रभावकारी रूपमा चाहिँ कसरी परिचालन गर्ने भन्ने कुराको कम्युनिकेसन र तयारी छ।
4: यो पूर्वानुमान गरे जस्तै यदि अवस्था हुने भयो भनेदेखि आउँदो यो 5 दिनमा कति बस्ती, कति मान्छे, कति महत्वपूर्ण पूर्वाधार प्रभावित हुन सक्ने अनुमान छ प्राधिकरणको?
5: समग्र एक्सपोजर चाहिँ लेभल त अब धेरै छ। विगतको चाहिँ 18 लाख चाहिँ प्रभावित हुन्छन् भनेर निकालेका छौँ। त्योभन्दा अगाडि 19 लाख मानिस प्रभावित हुन सक्छन् भनेर पूर्वानुमान गरेका थियौँ। यस वर्ष नर्मल अवस्थामा 2 लाख परिवार मात्रै प्रभावित हुन सक्छ भनेर भनेका थियौँ। तर यो सिस्टम देशव्यापी रूपमा हिमालदेखि तराईसम्म नै यसको प्रभाव पर्ने देखिएको हुनाले नियरली चाहिँ अब 18 लाख मानिसहरू प्रभावित हुन सक्ने।
3: उप्रेतीसँगको थप कुराकानी शुक्रबारी बहसमा प्रसारण हुनेछ। अब खबर फटाफट।
4: भारी वर्षाको सम्भावनासँगै लम्जुङका 5 पालिकामा विद्यालय विदा। बेसी सहर, सुन्दर बजार र मध्य नेपाल सहित क्यौलोसथार र दोर्दी गाउँपालिकाका विद्यालयमा भोलि एक दिन र मध्य नेपाल नगरपालिकामा 2 दिन पठन पाठन नहुने। साथै प्रदेशका 27 ठाउँमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्न खेलकुद मन्त्रालय, खेलकुद परिषद र शहरी विकास विभाग बीच समझदारी, आउँदो 3 वर्षभित्र 8,000 दर्शक क्षमताका 10 वटा फुटबल रङ्गशालाको स्तर उन्नति र 8 वटा ठूला शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने लक्ष्य। कञ्चनपुर र कैलालीमा सेनाले राखेको सर्पदंश उपचार केन्द्रबाट 29 महिनामा 1,246 जनाको उपचार कञ्चनपुरको अर्जुनी ब्यारेक परिसर र कैलाली बडैपुरको कालीरक्षा गढ परिसरको सर्पदंश उपचार केन्द्रबाट वैशाख यता 106 महिला र 72 पुरुषको उपचार गरियो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढी पहिरो प्रभावित क्षेत्रबाट हवाई साधनमा अस्पतालसम्म 4,242 जनाको उद्धार गरेको सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म ड्रोनबाट 36,317 किलोग्राम सामग्री ढुवानी गरिएको छ। रसुवा र नुवाकोटका त्रिशुलीपारी कोलोनी तुप्चे दानसिङ सामरी भन्ज्याङ कालिकाथान र मान्चेत लगायत स्थानमा आधार स्थापना गरी पैदल गस्तीबाट खोजी कार्य पनि भइरहेको छ। रसुवाको टिमुरदेखि नुवाकोट धादिङ चितवन तथा पूर्वी र पश्चिमी नवलपरासीका प्रभावित क्षेत्रमा 8,200 भन्दा बढी सैनिक प्रत्यक्ष खटिएको सेनाले जनाएको छ। बेत्रावती नदीमा पुल जडानको तयारीका लागि उत्तरगया स्कुलदेखि बेत्रावती पुलसम्म चट्टान काट्ने र विस्फोटन गर्ने काम गरी 200 मिटर ट्र्याक खोलिएको छ। लगातारको वर्षाका बीच काठमाडौँ जोड्ने प्रमुख मार्ग पृथ्वी राजमार्गमा राति गाडी ठप्प छन्। सुरक्षा जोखिम कम गर्न भन्दै धादिङ प्रशासनले गाडी सञ्चालनमा रोक लगाइएको जनाएको छ। यात्रामा लगाइएको प्रतिबन्ध हिजो साँझ 8 बजेदेखि आज बिहान 5 बजेसम्म कायम राखिएको छ। नुवाकोट प्रशासनले पनि सञ्चालनमा रहेका सडक गाडीमा गाडी नचलाउन अनुरोध गरेको छ। सिद्धार्थ राजमार्गको दोभान सिद्धबाबा सडक खण्डमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ। म्याग्दीका मुख्य दुईवटा सडकमा 4 दिनका लागि रातको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै गृह मन्त्रालयले 77 जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै सेना प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखेको जनाएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार अस्पताल एम्बुलेन्स तथा स्वास्थ्य केन्द्रहरूलाई आपतकालीन सेवाका लागि तयार राखिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बाढी पूर्व सूचनाको समय बढाएर प्रमुख नदीहरूमा 5 दिन र साना नदीमा 48 घण्टा अगावै जानकारी पाउने व्यवस्था मिलाएको उल्लेख गरिएको छ। साउन र भदौमा चितवनमा 43 सवारी दुर्घटना हुँदा 15 जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार त्यो दुर्घटनामा 87 घाइते भएका छन्। साउनमा 23 सवारी दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको थियो भने 60 घाइते भएका थिए। भदौमा 20 दुर्घटना हुँदा 10 जनाको मृत्यु भएको वरिष्ठ चाहिँ विष्णु थापाले जानकारी दिनुभएको छ। सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने 3,552 सवारी साधनलाई कारवाही गरिएको छ। राजनैतिक टिप्पणीकार भरत दाहालले शक्ति केन्द्रको दबाबमा पक्राउ परे पनि सर्वोच्च अदालतको आदेशमा रिहा भएको बताउनु भएको छ। अदालतको आदेशअनुसार प्रहरी हिरासत मुक्त भएपछि सञ्चारकर्मीसँग दाहालले प्रकाशित भइसकेको विषयमा बोलेकी भरमा बिना कारण पक्राउ गरिएको उल्लेख गर्नुभएको छ।
4: मैले जति बोल्दैछु सबै ग्रेजोनको रिपोर्ट हो, मेरो आफ्नो कुरो केही पनि छैन। मैले सुरुमै राखेको छु, मैले भिडियो बनाउनुभन्दा 1 हप्ता अगाडि सामाजिक सञ्जालमा सबै आइसकेको छ, होइन, फेसबुकमा हालेको छ, टिकटकमा हालेको छ, सानातिना अनलाइनमा हालेको छ। तर त्यसको 1 हप्तापछि मैले बनाएको छु, उनले मुद्दा यसलाई बनाए, त्यसकारणले अब यसबाट मैले 1 वर्ष अगाडिको भिडियो ताने। मैले के बुझ्छु भन्छ भने नेपालको भू राजनीतिमा यिनलाई परिचालन जसले गरिरहेको छ उसलाई धक्का लागिरहेको छ, त्यस कारणले यो गिरफ्तारी त्यसले गराएको मैले त्यो बुझ्छु।
3: जेएनजी विद्रोहबारे क्रेजोन अनलाइनमा आधारित विश्लेषण गर्दा पक्राउ गरिएकामा दाहाल अदालतको आदेशमा रिहा हुनुभएको छ। अवैध हुन्डी मार्फत 1 अर्ब बढीको कारोबार गरेको अभियोगमा 1 महिला पक्राउ परेकी छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले 1 अर्ब 3 करोड कारोबार गरेको आरोपमा धरान 13 ज्योति साईलाई पक्राउ गरेको जनाएको छ। ब्युरोका प्रवक्ता अनुपम शमशेर चबराली श्रमिकले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपालभित्रै कारोबार गर्ने गरेको सूचनाका आधारमा साईलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ। साईले घरेलु तथा साना उद्योग कार्यालय इटहरी सुनसरीमा दर्ता रहेको साई मनी ट्रान्सफरको नामबाट 52 ब्याङ्क तथा वित्तीय संस्थामा रकम कारोबार गरेको पाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया समकक्ष सी जिनपिङसँग व्हाइट हाउसमा वार्ता गर्नुभएको छ। राष्ट्रपति सीले दुई देशका चासो सम्बन्धित रहेकाले आपसी विश्वासका लागि काम गर्नुपर्ने बताउनु भएको छ। चिनिया सरकारका पूर्व सल्लाहकार हेनरी वाङका अनुसार राष्ट्रपति सीले यो भ्रमणलाई विश्व समुदाय सामु चीनको उपस्थिति थप दरिलो बनाउन भरपूर उपयोग गर्नुहुनेछ।
5: China always has a big objective is to stabilize China-US relations. And President Xi actually said, China and US are not rivals, we're partners. So he's really abandoning his rivalry, Cold War mentality, and then promoting a good, friendly partnership. So that's his purpose of the goal.
3: बेलायतको फुटबल समर्थक संघले रङ्गशालामा प्रत्यक्ष फुटबल हेर्ने बेला बियर खान पाइने नियम ल्याउने प्रधानमन्त्रीको भनाइको स्वागत गरेको छ। प्रधानमन्त्री एन्डी बर्नहामले मैदानमा जाँदा बियर खान नपाइने नियम पुरानो भइसकेको बताउनु भएको थियो। हाल निश्चित फुटबल खेल हेर्दा बियर खान पाइँदैन। खबर यति नै। नमस्कार।